0: होइन हौ रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गएको देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै गएर आइपुगेको देख्छु, दिउँसो फेरि फेरि कतै निस्किया पनि देख्दिन, के गर्दैछस् है त?
1: हेर्नुहोस् दाइ, अब यो दसतिर मन्डु लाएर हुँदै हुँदो रहेछ, मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
0: ओहो, तैँले ठिकै गरिछस्, आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ, बरु कहाँ गइस है तैँले? जताभावी गएर फस्लास् नि फेरि, राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
1: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
2: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
1: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
2: 100% सिओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फर्बिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonipaforbit@edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनिपाबाट जापानको उडान भर्न बनिपा फर्बिट एडुकेसनल करियर प्राइभेट लिमिटेड।
1: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
0: अलमलमा पर्नै पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी, बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
1: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
0: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
1: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
0: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
1: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
0: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौँ। सही शिक्षा, सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
3: धुलीखेल नगरपालिकाको जनहितमा जारी सूचना। आफ्नो घर, व्यवसाय तथा भोजभतेरबाट निस्केका कुहिने तथा नकुहिने फोहोरलाई छुट्टा छुट्टै बन्दिलो पोका बनाई फोहोर मैला संकलकलाई जिम्मा लगाइदिनु हुन अनुरोध गर्दछौ। नगरको कुनै पनि स्थानमा मृत पशु, चौपाए तथा जथाभावी फोहोर फालेको देखिन आएमा नगर प्रहरीलाई जानकारी गराऊ। नगर क्षेत्रका सडक, चोक र गल्लीहरू CCTV क्यामेराको निगरानीमा रहेको हुँदा फोहोर मैला जथाभावी फालिएको पाइएमा प्रचलित कानुन बमोजिम जरिवाना गरिने बेहोरा सम्बन्धित सरकारवालाहरूमा जानकारी गराइन्छ।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: डिश होम इन्टरनेट तथा टिभी जडान गर्न एवं आकर्षक अफरमा रिचार्ज गर्नका लागि आजै सम्झनुहोस् काभ्रे जिल्लाका लागि डिश होमको आधिकारिक डिलर सजेज इन्टरप्राइजेस, भिन्तुना इलेक्ट्रिक, बनेपा बस पार्क, बनेपा काभ्रे पलान्चो। सम्पर्क नम्बर 011-6619-82।
4: डिश होम, खुशीको कनेक्शन।
5: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि यति सुन्दर छ, त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
3: जापान जसले केही नबुझी गए, केही पनि सिकेनन्, उनीहरूले दुःख पाए। जसले केही बुझे, केही सिके, उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए, उनीहरूको नराम्रो कहिले भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
5: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
1: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू। भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
5: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-6655592, मोबाइल नम्बर 9823011567।
6: ए लक्ष्मी, लक्ष्मी कस्तो छ? तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी।
7: ए आऊ न,
6: किन यति न्याउरो अनुहार बनाएर बसेकी त?
7: हेर न मिना, यो मेरो पहिलो बच्चा हो, तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ, सिधा छैन जस्तो छ, के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त।
6: अरे लक्ष्मी, यसरी पिर मान्नु पर्दैन, यसको उपाय छ भन्ने थाहा छैन र?
7: अह, मलाई केही थाहा छैन नि।
6: ल सुन है, यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ। यसको उपचार जति सक्दो चाँडै सुरु गरे भने सजिलै निको हुन्छ।
7: तर बच्चा त सानो छ, पछि आफै ठिक होला कि जस्तो लाग्छ।
6: होइन लक्ष्मी, यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ, ढिला गरे भने उपचार कठिन हुन्छ। हाम्रो बागमती प्रदेश काभ्रे प्लान्चोक जिल्लाको बनेपा 11 रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र SRDCमा उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ। क्लब फुट समयमै चिनाऊ, ढिला नगरे SRDC बनेपा लैजाऊ। समयमै उपचार, स्वास्थ्य खुट्टा SRDCसँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-6616 र 011-6618-88।

0: गरेको छ। यो सहायता अधिकतम 6 महिनासम्म प्रदान गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
1: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देख्नु भएको छ।
0: यो सुविधा होल्डिङ सेन्टरमा नबसी आफैले वैकल्पिक अस्थायी बसोबासको व्यवस्था गर्ने प्रभावित परिवारलाई लक्षित गरिएको हो। यदि कुनै परिवारले नगद राहत लिन नचाहेमा सरकारले नै अस्थायी आवासको व्यवस्थापन गर्ने विकल्प पनि खुला राखिएको छ। सरकारले प्रारम्भिक क्षति मूल्याङ्कन सम्पन्न गरिसकेको र विस्तृत आवश्यकता मूल्याङ्कन प्रक्रिया जारी रहेको समेत जनाएको छ। सोही आधारमा पुननिर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइने तयारी छ। हालसम्म विभिन्न जिल्लाका 33 होल्डिङ सेन्टरमा 2,500 भन्दा बढी प्रभावितले आश्रय लिइरहेका छन्। राहत उद्धार तथा पुनर्स्थापनाका लागि तीव्र रूपमा काम अघि बढाइरहेको समेत प्राधिकरणले जनाएको छ।
2: यसैबीच सदरमुकाम धुन्चेबाट स्याफ्रुबेसीतर्फ जाँदा करिब 13 किलोमिटर सड़क सुरक्षित नै छ। 12 घुम्ती भन्दा माथिका बस्ती र सड़क खण्डहर बनेका छन्। सड़क सञ्जालमा रसुवा जोडिँदैछ। चिलिमेमा उद्धारको प्रयास पनि चलिरहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच 103 जनाको शव भने आफन्तलाई बुझाइएको छ। भदौ 10 गतेको भोटेकोशी बाढीमा परि ज्यान गुमाउने मध्ये 103 जनाको मात्रै शव आफन्तलाई हस्तान्तरण गरिएको हो। मृतक मध्ये विभिन्न स्थानमा पहिचान खुल्ने अवस्थामा भेटिएका 103 शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो।
3: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डिएनए स्याम्पल ती बोनहरू यी दुवैको परीक्षण सुरुबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ किनभने ती बोनमा डिएनए निकाल्न कम्तीमा 4 दिन एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ र त्यसमा पनि डिएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया चाइना कोरिया सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन जनशक्ति स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
2: अधिकांश शव पहिचान खुल्न नसक्ने अवस्थामा भेटिएका थिए। ती शव चितवन काठमाडौँ पाल्पा नवलपरासी लगायतका जिल्लामा जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापनको काम पनि अगाडि बढाइएको छ। बाढीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा मृत्यु र बेपत्ता भएका बाबु आमाका 102 जना बाल बालिकालाई आश्रयस्थल अर्थात् होल्डिङ सेन्टरमा राखिएको छ। राष्ट्रिय बाल अधिकार परिषदले स्थानीय तह सुरक्षा निकाय र होल्डिङ सेन्टरबाट लिएको विवरण अनुसार बालिका 49 जना र बालक 53 जना गरेर कुल 102 जनालाई राखिएको हो। परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बाढीले कति बाल बालिकालाई बेपत्ता बनायो र यसबारेमा थप विवरण माग गरे पनि प्राप्त हुन सकेको बताउनु भएको छ। उहाँले बाढीमा कुल 1,500 भन्दा बढी बाल बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको पनि बताउनुभयो। बाढी प्रभावित बाल बालिकामा मानसिक विचलनको जोखिम र अपनाउनु पर्ने सावधानी बारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ।
0: पृथ्वी राजमार्गको धादिङ स्थित कृष्णभीरमा बनाइएको नयाँ ट्र्याक सड़कको नयाँ ट्र्याकको परीक्षण भएको छ। निर्माणको अन्तिम तयारीमा रहेको ट्र्याकको हिजो गरिएको परीक्षण सफल भएसँगै 1 असोजबाट यातायात पूर्ण रूपमा खुला गर्ने तयारी गरिएको हो। त्रिशुली नदीमा आएको बाढीले सड़कको तल्लो भूभाग कटान गरेपछि 14 भदौमा कृष्णभीरमा करिब 100 मिटर सड़क भाँसिएको थियो। त्यसपछि पृथ्वी राजमार्ग ठप्प छ। पश्चिम नेपालबाट काठमाडौँमा आउजाउत गर्ने सवारी साधन प्रभावित भएका छन्। सोही कारण काठमाडौँमा खाद्यान्न, ग्यास, निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तु आपूर्ति श्रृङ्खला प्रभावित भएको छ। हाल वैकल्पिक मार्ग प्रयोग भइरहेको छ। काठमाडौँ भित्रिने मुख्य सड़क अवरुद्ध भएपछि सड़क विभागले 19 भदौदेखि सोही स्थानको माथिल्लो क्षेत्रबाट नयाँ ट्र्याक खोल्न शुरू गरेको र यो ट्र्याक असोज 1 गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने गरी काम भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो।
4: परीक्षणको रूपमा त्यही होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै 2-3 दिन जति समय लाग्छ। अब यही अवस्था रह्यो, फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मङ्गलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
2: काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजोको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 बाट शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने निर्णय पार्टीले गरेको हो। 15 महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गर्छ। केन्द्रीय कार्य सम्पादन समितिको निर्णयमा उल्लेख गरिएको छ। महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति देउबादेखि विशेष महाधिवेशन पछिको केन्द्रीय कार्य समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाएर महाधिवेशनको प्रक्रियामा लैजान चाहेको बताउनुभयो। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता चन्द्र भण्डारीले भन्नुभयो,
5: 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसो अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
2: मुख्य मुद्दा रहेको समायोजनको विषयदेखि महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, विधान मस्यौदा समिति र अनुशासन समिति लगायत सबैमा सहमति अनुसार अघि बढ्ने गरी यसअघि तत्कालीन कार्यवाहक सभापति खड्काले पठाएको 8 मुद्दा माग्ने सम्बोधन हुने निर्णय काङ्ग्रेसको हिजोको बैठकले गरेको हो। समायोजनका लागि विधानको व्यवस्था नै निलम्बन गर्न समेत तयार रहेको नेताहरूले बताएका छन्। सभापतिलाई केन्द्रीय कार्य समितिमा 61 जना सदस्य मनोनयन गर्ने अधिकार पनि छ। यसअघि थापाले 19 जना मनोनयन गरिसक्नु भएको छ। विधान अनुसार बाँकी सदस्य मनोनयन गर्ने अधिकार पनि सभापति थापालाई छ। त्यसभन्दा बढी मनोनयन गर्न परेमा विधानको व्यवस्था निलम्बन पनि गर्न सकिने नेताहरूले बताएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढी प्रभावित बालबालिकालाई समुदायमा अन्तर्घुलनको आवश्यकता,
6: त्यो कम्युनिटीमै कतिवटाको गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तार साथित्व बन्ला।
2: कोलेखानीका 3 आयोजनाबाट बिजुली उत्पादन, एमसिसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा पनि अलटाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौं।
7: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अर्थतन्त्रमा एकपछि अर्को धक्का शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। 2072 भूकम्पले थिलथिलो बनाइएको देशको अर्थतन्त्र तङ्ग्रिन नपाउँदै तराई मधेसको बाढी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनायो। आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीचमा अहिले भुटेको सी बाढीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। त्यस्तै बाढी प्रभावितलाई थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा कृष्णभीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल शीर्षकको खबर छ। एउटै समूहसँग 10 ग्यास उद्योग शीर्षकमा पनि आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा खबर प्रकाशित छ। यसलाई अजित अधिकारीले लेख्नु भएको छ। 7 समूहसँग मात्रै 30 ब्रान्डका उद्योग, एउटै समूहले एउटा मात्रै ब्रान्ड प्रयोग गर्ने हो भने हाल कायम 58 उद्योगको संख्या 35 झर्नेछ। बाढीबाट क्षतिग्रस्त जहेरे सब स्टेशन पुनः सञ्चालनमा शीर्षकमा खबर छ। एमसिसीको 18 किलोमिटर सीमा पार प्रसारण लाइन तयार, पुसदेखि सञ्चालनमा ल्याइने शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। एमसिसी अनुदान अन्तर्गतको 400 केभी क्षमताको 18 किलोमिटर लामो न्यू बुटोल नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। एमसिसी अनुदान अन्तर्गत 4 प्रसारण लाइन, 3 सब स्टेसन र 2 सडक गरेर 9 परियोजना बन्दैछन्। त्यसमा पहिलो परियोजनाका रूपमा हिजो 18 किलोमिटर लामो सीमापार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। यस्तै भित्रपृष्ठमा जनकपुरमा पोखरी अतिक्रमण हटाउन अन्तिम मौका शीर्षकमा खबर छ भने भटेकोशी महाविपत्तिपछि 170 बालबालिकालाई संरक्षण दिन कास्कीका बाल गृह तयार शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकको पहिलो पृष्ठमा तथ्याङ्कले भन्छ विपत्पछि लगानी बढ्छ, यसपटक के होला शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर प्रकाशित छ। मुलुकमा विभिन्न समयमा घटेका प्राकृतिक विपत पछिका केही वर्षहरूमा निजी क्षेत्र र सरकारले पुनरुत्थान र पुननिर्माणका अभियान चलाउँदा बैंकहरूको कर्जा लगानी बढेको उदाहरण छ। बताउ 10 भटेकोशीमा आएको विनाशकारी बाढीले खर्बौं रुपियाँ बराबरको क्षति पुर्याएको छ। यसको पुननिर्माणका लागि मात्रै 7.25 खर्ब रुपियाँ आवश्यक पर्ने अनुमान सरकारको छ। यस्तो आगामी दिनमा बैंकहरूको कर्जा लगानी के होला? अहिले यसको चासो बढेको छ। विगतमा नेपालले भोगेका विभिन्न विपत पछि लगानी बढिरहेको तथ्याङ्क हेरेर चालु आर्थिक वर्षमा पनि लगानी बढ्न सक्ने आकलन विज्ञहरूले गरेका छन्। त्यस्तै चीनसँगको व्यापारमा कोरला नाकाको भर शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवा र तातोपानी नाका प्राकृतिक विपत्तिका कारण प्रभावित भएपछि नेपाल चीन व्यापारका लागि मुस्ताङको कोरला नाकाको भर पर्नुपर्ने अवस्था आएको छ।
13: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा अल्टाल शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट नागरिक दैनिकमा लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा अल्टाल भइरहेको उल्लेख छ। प्रदेश सरकार स्थापनाको 9 वर्षसम्म पनि कार्यालय सहितका स्थायी संरचना निर्माण नभएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। राप्ती नदीमा घडियाल गोही जोगाउने चुनौती शीर्षकमा अर्जुन ओलीले नेपालगञ्जबाट लेख्नु भएको हो। बाँके राष्ट्रिय निकुञ्जले 3 वर्षदेखि मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्ती नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ। निकुञ्जले अहिलेसम्म 3 पटक गरी 25 वटा गोही राप्तीमा छोडिसकेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर छाडिएकामा पछिल्लो समयमा ती गोही भने कतै नदेखिएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर, थारूले मनाए अटवारी पर्व शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। थारू जानकारहरूका अनुसार द्वापर युगमा 5 पाण्डव मध्ये भीमले रोटी पकाइरहेका थिए। त्यही बेला दानवहरूसँग 5 पाण्डवको युद्ध चल्यो। बलवान भीमकै कारण त्यो युद्ध 5 पाण्डवले जितेको अहिले अटवारी पर्वको सन्दर्भमा त्यसबारेमा व्याख्या र वर्णन भइरहेको उल्लेख गरिएको छ। भूकम्पले चर्किए लोमान्थाङका सयौं घर शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। भूकम्पले हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति पुर्याएको पाइएको छ। गत मंगलबार राति 9:53 जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर 5.3 म्याग्नेच्युडको भूकम्प गएको थियो। अर्को खबर, गोर्खापत्र दैनिकको भित्री पन्नामा केराले मूल्य पाउँदा किसान उत्साहित भएको बारेमा छापिएको छ। घोराईको खबर हो। चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका हुन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित भएको पनि उल्लेख गरिएको छ। कति सम्भव छ हेटौँडा काठमाडौँ रोपवेको पुनर्जीवन शीर्षकमा भोजप्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। आँसु थाम्दै बगरमा खोज तलास शीर्षकमा वीरेन्द्र ओलीले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने रोग लाग्न नदिन विशेष अभियान चलाइएको बारेमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। प्रमको भ्रमण पर्यटन पुनरुत्थानको ढोका खोल्ने अवसर शीर्षकमा मिनराज भण्डारीले लेख्नु भएको छ भने हुने भयो सरकारी भवनको बीमा बागमती प्रदेश सरकारले सुरु गर्ने शीर्षकमा अर्को खबर छ। भूकम्प र गत वर्षको जेन्जी आन्दोलनमा अर्बौं रुपियाँको क्षति बेहोरेपछि अन्ततः सरकारी सम्पत्तिको बीमा गर्ने प्रक्रिया अगाडि बढ्ने भएको हो। कान्तिपुर दैनिकको भित्री पन्नामा भोटेकोशी बाढीपछिका 15 दिनमा कोरला नाकामा उठ्यो 1.5 अर्ब राजस्व शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ भने कुलेखानीका तीनै आयोजनाबाट बिजुली उत्पादन शीर्षकमा प्रताप विष्टले लेख्नु भएको छ। विद्युत प्राधिकरणको ब्याकअप मानिएको कुलेखानी आयोजनाको जलाशयबाट दिनको 20-25 सेन्टिमिटर पानी खपत हुने गरेको छ। ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। अर्थ समितिले एकातिर राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको अधिकार यथावत राखेको छ, अर्कोतिर गभर्नरको कार्यकाल 3 वर्ष कायम गरी बाँकी 2 वर्षको निर्णय सरकारले गर्न पाउने गरी राष्ट्र बैंक सम्बन्धी विधेयक संशोधन गरेको छ। व्यापारिक नाका रसुवा गढी नै बनाउने गृह कार्य शीर्षकमा गौरव पोखरेल र विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आक्रमण रोक्न चेतावनी दिनुभएको छ। रुसमा इन्धन डिजेल इन्धनका रिफाइनरीमाथि आक्रमण बढेको भन्दै यस्तो कार्य नगर्न समेत निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। ट्रम्पले अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने भए पनि डिजेल इन्धनमाथि आक्रमण हुँदा अभाव सृजना हुने भन्दै रोक्न आदेश दिएको बताइएको हो। यमनमा इरान समर्थित हुती लडाकु र साउदी समर्थित सरकार बीचको लडाई बढेपछि यस साता 2000 भन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। एक सातामा लामो हुती आक्रमणले यमनको रेड सीको बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल मन्दाब जलमार्गमा आफ्नो पकड र बलियो बनाउँदै गर्दा 10,000 मानिसहरू त्यहाँबाट भागेको राष्ट्रसङ्घले जनाएको हो। र साउदी अरबमा सुरक्षा चुनौती बढेको छ। इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीका बीचमा साउदीमा सुरक्षा चुनौती बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सबैभन्दा महत्त्वपूर्ण सहयोगी संयुक्त राष्ट्र अमेरिकाको पछिल्लो नीतिलाई लिएर पनि अनिश्चितता बढेको बताइएको छ।
13: साझा खबरमा अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली हिजो राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा युएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली राति नेपाल आइपुगेको हो। विमानस्थलमा भव्य स्वागत गरिएको छ। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटीले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली हिजो सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आसिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल पनि रहनु भएको छ। ट्रेड मान्डुले फ्लड रिलिफ 10K ट्रेल रन आयोजना गर्ने भएको छ। ट्रेड मान्डुका संस्थापक तथा अल्ट्रा रनर रशिला तामाङको समयजगत्वमा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितको सहयोगार्थ ट्रेल रन आयोजना गर्न लागि जानकारी दिइएको छ। र पोखरा वारियर्सले इन्डोर सुपर लिग सिजन 2 उपाधि उचालेको छ।
0: भोटेकोशी बाढी प्रभावित बालबालिकामा मानसिक समस्याको जोखिम र अपनाउनु पर्ने सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
14: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुने छन्। एनसेल नेपालकै लागि।
15: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब भोटेकोशी बाढी प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यको कुरा। भोटेकोशी बाढीका कारण प्रभावित बालबालिका र उनीहरूको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महतसँग हामीले कुराकानी गरेका छौँ।
6: एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि के ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएको छौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ, हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
13: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन,
6: पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
13: भोटेकोशी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
6: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबामा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
13: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
6: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ, थाहा छैन, बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीले खेल्न छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
13: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
6: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिहारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि। हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त मेरो पनि बित्या रहेछ। अब उसको मात्र होइन अरूको पनि धेरै बित्या छन्।
2: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
6: बताउनु पर्यो भने पनि तयार गर्दै बिस्तारै होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन। उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो। अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरू पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तारै साथीत्व बन्ला।
2: चिकित्सा मनोवैद्य डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: बोटेको सिबारी प्रभावितलाई आवास खर्च दिने, बालबालिकामा मानसिक विचलनको जोखिम, असोज 1 देखि कृष्णभेरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
2: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसिसी अन्तर्गत नेपाल भारत सीमा पार प्रसारण लाइन निर्माण, देउबा नेतृत्वको कार्यसमिति सदस्यहरूलाई समेट्ने काँग्रेस संस्थापनको निर्णय,
0: कोशी प्रदेशमा सरकारका थाई संरचना निर्माणमा हालटाल, चीनसँगको व्यापारमा कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित,
2: यमनमा युद्ध बढ्दा एक सातामै 2000 भन्दा बढी विस्थापित युक्रेनलाई रुसको इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती,
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय टोलीको घोषणा, बाढी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेल रन हुने, इन्डोर सुपर लिग सिजन 2 उपाधि पोखरालाई।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको चिया गफ शीर्षकको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ, नागरिकले सुशासन खोजिरहेका छन् र नेतृत्वमा पुगेकाहरूले सुशासनको लागि काम गर्ने बताइरहेका छन्, तर बताए अनुसारको काम पूरा गर्न नसकेको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बेन्च छ, 2 जना व्यक्ति छन्, एकजनाको हातमा चिया छ र अर्काको हातमा पत्रिका, सडकमै बच्चा जन्माउन बाध्य शीर्षकमा त्यहाँ समाचार लेखिएको छ र नजिकै रहेका त्यहाँ चिया बनाउने एकजना महिलातर्फ फर्किँदै त्यो चिया पिराखेका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखेको छ, गरिबको चमेली बोलिदिने एकजना मेयर थिए, ती पनि फ्याट्टै प्रधानमन्त्री भए, अब को बोलिदिन्छ होला त।
0: हवस् त, प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लील प्रकाश चन्द्र, सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: नमस्कार. कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोशी बाढी पछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौँ. कुराकानीका लागि चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ डाक्टर.
2: धन्यवाद. यो महत्त्वपूर्ण CIN रेडियो टिभीमा यो महत्त्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको.
1: अहिले के छ, लगभग दुई हप्ताभन्दा बढी समय बित्यो भोटेकोशी बाढी आएको. मानसिक स्वास्थ्यको अवस्था बाढी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेको छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
2: धन्यवाद लिलजी, यो एकदमै महत्त्वपूर्ण कुरा सोध्नुभयो. अब हामी सबैलाई थाहा छ यो जुन भोटेकोशीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्. अब यसमा चाहिँ कस्तो हुन्छ भने, अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको. अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान् बितेको, जसको बढी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाया पशु सबै छैनन्,
1: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ.
2: अब त्यो गुमाएको छन् नि त. सबभन्दा ठुलो कुरो चाहिँ के भने, हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा दिमागमा, घर खेत गाडी सडक गाईबस्तु आफन्त सबभन्दा त त्यहाँ बजार छ, बजार क्षेत्रमा बजार नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त. तर अब आज चाहिँ त्यो केही पनि छैन कि, तपाईँको कम्प्लिटली त्यो स्वेप्ट भने बढारेको जस्तो स्थिति छ. अनि मान्छे भए पनि उनीहरूलाई उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन. अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइराखेको अवस्था छ. कतिले चाहिँ बोल्न थालेका छन्, खुल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ. जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने बिलौना गर्ने चरणमै हुनुहुन्छ.
1: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौँ व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविकता के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ विभिन्न 3-4 यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला. अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि जनधनको क्षति भएकोमा अर्कै प्रकारको, अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको, जसले आफ्नो केही भएन तर देख्यो त्यस्तो व्यक्तिमा अलिक फरक प्रकारको हुन्छ मानसिक असर.
2: यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ. कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालेका मान्छे पनि त्यहाँ छन्. अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ, तर पनि असाध्यै धेरै डराउने, आँटिने, होइन, सुत्न नसक्ने, छटपटिने, अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने, हराएको मान्छे खोजिराख्ने, त्यही बारे मात्रै कुरा गर्ने, त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू र जसको सपोर्ट सिस्टम हुन्छ नि, परिवार सबै आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन्, बितेका छन् र कोही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको अस्ति मात्रै हो हाम्रो त्यो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस भन्छ एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको अनि सायद त्यो भान्जी एकको छन् त्यहाँ तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्थामा भेटिनु भएको थियो कि त्यहाँ कुकुर संस्थाका थिए तर उनीहरूले त्यसलाई व्यवस्था गरिरहेको थिएन पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तो छ भने चाहिँ ल त्रिशुली अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने दुईवटा बेड पनि छ त्रिशुली अस्पतालमा त्यहीँ उपचार गराइराख्नु भएको छ
3: भनेको चोट चोट अनुसारको प्रभाव कम बेसी
2: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठुलो वज्रपात भयो
3: भनेको झन् थप्ने बढ्ने बढ्ने
2: अब निको हुन लाग्यो भने झन् बल्झिने भयो कि अब झन् दोहोरिने भयो अब किनभने यो त असह्य आघात हो नि त ठुलो उहाँ साइकोलोजिकल ट्रमा हो त्यसलाई सहने क्षमताहरूमा त यो त ठुलो वज्रपात भयो
3: भनेको झन् थप्ने बढिने बढ्ने
2: अब निको लगायो भने झन् बल्झिने भयो कि अब झन् दोहोरिने भयो

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: डिश होम इन्टरनेट तथा टिभी जडान गर्न एवं आकर्षक अफरमा रिचार्ज गर्नका लागि आजै सम्झनुहोस् काभ्रे जिल्लाका लागि डिश होमको आधिकारिक डिलर सजेज इन्टरप्राइजेस भिन्तुना इलेक्ट्रिक बनेपा बस पार्क बनेपा काभ्रे पलान्चो सम्पर्क नम्बर 011-6619-82
0: डिश होम खुशीको कनेक्सन।
2: तना पनि कति लिनु बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि बिरामीले पो साह्रै अत्यास लगाइसक्यो हो मलाई। हामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाके हो म छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु, अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
3: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् त, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
4: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटोलाई सम्झनु होला।
5: हाम्रा सेवाहरू
1: 24 घण्टा चिकित्सकीय डाक्टरहरूद्वारा उपचार तथा परामर्श सेवा। डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म,
5: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म,
4: हाड जोड्नी विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म, बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म,
5: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म,
1: मानसिक रोग विशेषज्ञ महिनाको दोस्रो शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म,
4: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म।
5: याद गर्नुहोस्, यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ,
4: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ।
5: सम्पर्क नम्बर 011-6643-32, 98-035-5748-92,
4: कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटो पनौती रोड।
6: You're too free.

तिरीमा तिरी मुरली बज्यो हातै कुमार मैले दुई चार किला सुपडौला भन्थे।

0: MHz. Prime FM 104.5 MHz. A place of your feelings.
1: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072027।
3: धुलीखेल नगरपालिका वडा नम्बर 11 अनुरोध। घटना घटेको 35 दिन भित्र व्यक्तिगत घटना दर्ता गराऊ।
4: वडा कार्यालय र नगरपालिकामा तिर्नु पर्ने कर समयमै तिरौ।
3: नक्सा पास गरेर मात्रै घर निर्माण गरौ।
4: बाल विवाह नगरौ नगराऊ।
3: सडकमा अवरोध हुने गरी ढुङ्गा माटो काठ लगायतका निर्माण सामग्री बाटोमा नराखौ।
4: सार्वजनिक सम्पत्ति संरक्षणमा वडा कार्यालयलाई सहयोग गरौ।
3: आफ्नो घर आँगनबाट उत्पन्न हुने फोहोरलाई उचित व्यवस्थापन गरौ।
4: सफा स्वच्छ वडा बनाउन सँगै हातेमालो गरौ।
3: नारायण बडाल वडा अध्यक्ष धुलीखेल नगरपालिका 11 नम्बर वडा कार्यालय पातलेखेत।
5: ए लक्ष्मी लक्ष्मी कस्तो छ तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी।
6: ए आऊ न,
5: किन यति न्याउरो अनुहार बनाएर बसे कि त?
6: हेर न मिना, यो मेरो पहिलो बच्चा हो, तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ, सिधा छैन जस्तो छ, के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त।
5: अरे लक्ष्मी, यसरी पिर मान्नु पर्दैन, यसको उपाय छ भन्ने थाहा छैन र?
6: अह, मलाई केही थाहा छैन नि।
5: ल सुन है, यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ। यसको उपचार जति सक्दो चाँडै सुरु गरे भने सजिलै निको हुन्छ।
6: तर बच्चा त सानो छ, पछि आफै ठिक होला कि जस्तो लाग्छ।
5: होइन लक्ष्मी, यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ, ढिला गरे भने उपचार कठिन हुन्छ। हाम्रो बागमती प्रदेश काभ्रे प्लाञ्चोक जिल्लाको बनेपा एघारमा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडिसीमा उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ। क्लब फुट समयमै चिनौ, ढिला नगरी एचआरडिसी बनेपा लैजाऊ। समयमै उपचार, स्वास्थ्य खुट्टा, एचआरडिसी सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88।
7: नमस्कार मामा, कता हुनुहुन्छ?
8: नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
7: कहाँको हाट बजार हो मामा?
8: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
7: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
8: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय गेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक, दोलरघाट, सुकुते घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
7: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ, फर्कँदा पाँचखालको कोसेली लिन हाट बजार पस्छौँ, त्यतै भेटौँला है त मामा।
8: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँचखाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: सबैजना लैङ्गिक हिंसा लैङ्गिक हिंसा भनेको मात्रै सुन्छु, के हो यो लैङ्गिक हिंसा भनेको?
1: लिङ्गको आधारमा वा पुरुष महिला वा तेस्रो लिङ्गी भएकै कारणबाट कोही माथि हिंसा हुनु लैङ्गिक हिंसा हो। हिंसा शारीरिक, मानसिक, यौनजन्य तथा सांस्कृतिक रूपमा समेत हुने गर्दछ। शारीरिक रूपमा कुटपिट तथा घाउचोट पुर्याउनु मात्र नभएर गाली गलोज गर्ने तथा मन दुख्ने गरी भावनात्मक चोट पुर्याउनु पनि हिंसा हो।
0: अनि घरेलु हिंसा भनेको चाहिँ के हो नि?
1: घर तथा पारिवारिक सम्बन्ध भएको व्यक्तिमाथि हुने हिंसा घरेलु हिंसा हो।
0: यस्तो प्रकारको हिंसा भएमा कहाँ उजुरी दिनु पर्छ त?
1: घरेलु हिंसा सम्बन्धी उजुरी दिने पहिलो र नजिकको निकाय स्थानीय तहको न्यायिक समिति हो भने नजिकको प्रहरी कार्यालय, जिल्ला अदालत तथा राष्ट्रिय महिला आयोगमा पनि उजुरी गर्न सकिन्छ, जसको लागि हिंसा भएको 90 दिनभित्र उजुरी दिनु पर्दछ। अङ्ग भङ्ग हुने गरी तेजाबजन्य अपराध, बलात्कार लगायतका यौनजन्य अपराध, बोक्सी सम्बन्धी अपराध, कार्यस्थलमा हुने दुर्व्यवहार जस्ता हिंसाको अन्य प्रचलित कानुन बमोजिम सजाय हुन्छ भने अन्य किसिमका घरेलु हिंसा गरेमा 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुन्छ। हिंसा गर्नु गराउनु कानुनी अपराध हो। हामी आफू पनि कसैमाथि हिंसा नगरौं, हिंसा विरुद्ध निगरानी तथा खबरदारी गरौं र हिंसा गर्ने गराउनेलाई कारवाही गरौं।
2: लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौं। महिला पुरुष कोही पनि यो हिंसामा नपरौं। लैङ्गिक हिंसा अन्त्यका लागि धुलिखे नगरपालिकाबाट जारी सन्देश।
3: ओहो पाडे, निकै खुसी देखिन्छ त, कता गएर आइस त?
4: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन। त्यही भएर बनेपाको चार्दो बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ, त्यही गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यही गएर उपचार गरेर आइज है।
3: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
5: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निशुल्क दाँत निकालिन्छ।
6: स्थान अरनीको हाइवे बनेपा चार्दो बाटो नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 9841007017, 9841007017।
7: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
8: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी यस समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
7: ए, अब हामीले के गर्ने त?
8: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
7: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
8: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
9: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
8: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
7: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौँ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
8: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
10: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
8: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि SOS बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार्य परियोजनाबाट जारी सन्देश।

0: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडी। उप इकाई नित्य चन्नेश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार। इकाई ढुङ्खर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पागु सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: साथी कक्षा 12 त उत्तीर्ण भइयो तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
3: अलमलमा पर्नै पर्दैन नि साथी। काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
2: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
3: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
2: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
3: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा समय सापेक्ष विषय किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
3: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गराउँ। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
4: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
2: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
4: जापान जान चाहने विद्यार्थीहरूको लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
2: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
4: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567।
5: होइन हौ काका, तपाईँ त बेसरी दुब्लाउनु भएछ त, सन्चै हुनुहुन्छ?
2: अरू त सबै ठिक छ नानी, तर मलाई मधुमेह भएको छ नि, त्यसैले दुब्लाएको छु।
5: मधुमेह भएको व्यक्तिलाई त आँखामा पनि समस्या आउन सक्छ भन्छन् नि त।
2: हो नि, पत्तै नपाई आँखा बिग्रन सक्ने रहेछ, त्यसैले मैले त हिजो मात्रै बनेपा बुडोल स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा गएर आँखा जाँच गराएर आएँ नि।
5: के भने त आँखाको डाक्टरले?
2: अहिलेलाई मेरो आँखा ठिक छ रे, मधुमेह भएकाले आँखामा लक्षण नदेखिए तापनि बेला बेलामा जचाउन आउनु भन्नुभएको छ।
5: आँखा जचाएर राम्रो गर्नु भएछ काका।
6: याद राख्नुहोस्, मधुमेहका कारण पत्तै नपाई आँखाको ज्योति गुम्न सक्छ, यसैले मधुमेह भएकाले कुनै लक्षण नदेखिए तापनि अनिवार्य आँखा जाँच गराउने गरौँ। जनहितका लागि लायन्स क्लब इन्टरनेसनल तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा, 011-6615-80 सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर 011-6615-80। याद गर्नुहोस्, हरेक आइतबार अस्पताल बन्द हुनेछ।

0: म त अब विदेशतिर जोक्यारे हो काका, नेपालमा बसेर पनि केही काम भएन, अब विदेशतिर लाग्नु पर्यो।
1: उहिले किन जानु पर्यो विदेश बाबु? अहिले त हिमालयन भेटनरीबाट उन्नत जातका कुखुराका चल्लाहरू छोटो समयमै बढ्ने नाफा हुने खालको स्तरीय चल्ला धमाधम पारिराखेका छ, त्यही ल्याएर राम्रोसँग कुखुराको व्यवसाय गरे भइगयो नि।
0: हुनु त हो काका, अनि यस विषयमा मलाई केही त्यस्तो आइडिया छैन काका, अनि हिमालयन भेटले यो सबै विषयमा जानकारी पनि दिन्छ त?
1: त्यहाँ त प्रत्यक्ष रूपमा काम गरिरहेको डाक्टर, प्राविधिक, दाना, चल्ला, भ्याक्सिन सबै किसिमको सेवाहरू उपलब्ध भएको हुनाले त्यस्तो शङ्का मान्नु पर्ने कुरै छैन। तिमीलाई चाहिने सरसल्लाह पनि पाउँछौ, अनि तिम्रो बजार खोज्नु पर्ने झन्झट पनि हुँदैन, सबै त्यहीँबाट भएपछि त नोट गन्दै गन्दै बसे है गरी।
2: हजुर, हिमालय भेटेरिनरी क्लिनिक एन्ड ल्याब, भनेपा अर्निको हाइवे, तरकारी बजार, प्राइम एफएमको ठ्याक्कै पारिपट्टि। सम्पर्क दयाराम महत, मोबाइल नम्बर 98510-34451, 98510-34451, 98089-79-121।
1: डाक्टर हरिकृष्ण थापा, मोबाइल नम्बर 98141-13-15, 98511-26793।
3: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्ष बरु गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भर पर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
4: होइन हे काका, के को गनगन हो तपाईँको यो? अलिक खुलस त भन्नुहोस् त।
3: के हुनु बाबु, आज भोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्, तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले

0: भोलि साह्रै चिन्तित छु।
1: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन। अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा तिम्रो बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ। औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ।
2: नेक्स्ट जेनेरेशन फार्मेसी पीबीटी एलटीडी बनेपा तिन्दो बाटो सिरागाल जाने मार्गमा यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 9840688494 9849698998।

0: megahertz. Prime FM is at 4.5 megahertz. A place of your feelings.
1: हेर न मिना, मेरो बच्चाको खुट्टा त कस्तो बाङ्गो छ, म त धेरै चिन्तामा छु।
2: चिन्ता नगर, यो जन्मजात पैतालाभित्र फर्कने समस्या हो, जसलाई क्लब फुट भनिन्छ। बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडिसी बनेपा 11 सम्पर्क गर्नुहोस्। यहाँ उपयुक्त उपचार पुनर्स्थापना सेवा उपलब्ध छ। समयमै उपचार, स्वस्थ खुट्टा, एचआरडिसी सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-66-16-66 र 011-66-18-88।

0: निरोगी मान्छेहरूको त हजार सपना हुन्छन्, रोगी मान्छेको कसरी निरोगी बन्ने भन्ने मात्रै चिन्ता हुने रहेछ।
1: होइन, के भएर अस्पताल पनि धाको धाई हुनुहुन्छ, फेरि अलि चिन्तित पनि हुनुहुन्छ, खासमा समस्या चाहिँ के छ?
0: के हुनु नानी, स्वास्थ्य समस्या पनि के हुन् के हुन् भनी साध्य छैन। बाथ रोगको समस्या आफैलाई छ, ज्यान सन्चो छैन, कलेजो र मृगौलाले काम गर्नै छाडेको हो कि भन्ने सम्म पर्न थालिसक्यो, केही बुझ्नै सकेका छैन भने।
1: मेरो पनि घरमा उस्तै समस्या छ भने, बुवालाई सुगर प्रेसरको रोग छ, भाइ बहिनीलाई पनि थुप्रै स्वास्थ्य समस्याहरू छन्। यी सबै रोगको परीक्षण एकै ठाउँमा गर्न पाए त कस्तो सजिलो हुन्थ्यो, हजारतिर लखर लखर डुलिरहनु पनि पर्दैन थियो।
2: के तपाईहरू पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित भइरहनु भएको त छैन?
0: यदि त्यसो हो भने तपाईको लागि सीडब्ल्यूसी पोलिक्लिनिक बनेपाले ल्याएको छ होल बडी चेकअप प्याकेज, मात्र रु 3400।
2: हामी कहाँ सुगर परीक्षण, मृगौला सम्बन्धी जाँच, मुटु रोग, बाथ रोग, कलेजो रोग, थाइराइड रोग, इन्फेक्सन र पिसाब सम्बन्धी जाँच, छातीको एक्सरे र पेटको भिडियो एक्सरे एकै ठाउँमा गरिन्छ, साथै बिरामीहरूलाई डाक्टरबाट उचित परामर्श पनि दिइनेछ। विस्तृत जानकारीको लागि सम्पर्क सीडब्ल्यूसी पोलिक्लिनिक, कम्युनिटी वेलनेस सेन्टर, मेडिकल पोलिक्लिनिक। अग्रिम नाम दर्ताको लागि 011-6607-67, 98-11-6605। लक्ष्मी बैङ्क सँगै नेवा प्लाजा, बनेपा चार्दो बाटो, बनेपा डायग्नोस्टिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड। अब बनेपामा होल बडी चेकअपको लागि एउटै ठाउँ, सीडब्ल्यूसी पोलिक्लिनिक, सीडब्ल्यूसी पोलिक्लिनिक, सीडब्ल्यूसी पोलिक्लिनिक।
0: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नु पर्ने खालको छ, एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न, अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
3: ल्याउँछु ल्याउँछु न अब तिम्रो बाबाले टिभी, माको यत्रो वर्ष भइसक्यो त्यही पुरानो टिभी हेरेर बस्नु परेछ।
4: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके, यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु, अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौँ जो धेरै समय टिकोस्, कि कसो बाबु?
0: हुन्छ बाबा, गइहालौँ।
2: सबैको चिर परिचित अनेपाको चार्दो बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल, हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको चार्दो बाटो प्रहरी बिट सँगै। हामी कहाँ एलइडी टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ, साथै 0% ब्याज दरमा किस्ता बन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनुहोला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 98-41-40-58-94, 98-41-24-74-34। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला, तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
5: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
0: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु, प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
4: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
6: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
4: मैले चाहिँ त्यो भन्दा पनि फरक, आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
7: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूले पनि आइपिएम पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
2: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
8: बच्चा जन्मिएको छ महिनामा तथा विद्यालय जाने उमेर भएका बाल बालिकाहरूको अनिवार्य आँखा जुझाउनु पर्छ है। समस्या भएपछि त आँखा जुझाउन परिहाल्यो। त्यसभन्दा बाहेक ब्लड प्रेसर र मधुमेह रोग लागेका र 40 वर्ष उमेर पुगेकाले आँखा परीक्षण गराउनु पर्छ। मैले त गराए, तपाईँले गराउनु हो?
9: बनेपामा रेयुकाई एईको मासुनागा आँखा अस्पताल छ, त्यहाँ गएर आँखाका सम्पूर्ण सुविधा लिनुहोस्, समयमा नै जचाउनुहोस्, उज्यालो संसार हेरेर रमाउनुहोस्। फोन नम्बर 011-66-15-80।

0: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडि। उप इकाई नित्य चन्द्रेश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार इकाई ढुङ्खर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुकदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: साथी कक्षा 12 त उत्तीर्ण भइयो तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
3: अलमलमा पर्ने पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
2: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
3: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
2: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
3: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा समय सापेक्ष विषय किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
3: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौं। सही शिक्षा सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नु होला, साथै chaitanya.edu.np र एग्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नु होला। यहाँको सम्पर्क नम्बर 011-661-722 सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
4: नमस्कार मामा, कता हुनुहुन्छ?
3: नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
4: कहाँको हाट बजार हो मामा?
3: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवानी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
4: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
3: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय घेरागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक दोलखा रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक दोलखाघाट सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
4: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ। फर्कँदा पाँचखालको कोसेली लिन हाट बजार पस्छौँ। त्यतै भेटौँला है त मामा।
3: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँचखाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: ओहो पाँडे, निकै खुसी देखिन्छ त, कता गएर आइस त?
1: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन, त्यही भएर बनेपाको चार्दो बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ, त्यही गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यही गएर उपचार गरेर आइजो है।
0: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
2: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निशुल्क दाँत निकालिन्छ।
3: स्थान अरनीको हाइवे बनेपा चार्दो बाटो नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 98140070 17, 98140070 17।
4: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
5: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
4: ए, अब हामीले के गर्ने त?
5: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ, अनि खोला किनारतिर नजाउँ है।
4: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
5: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस्, अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
6: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
5: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
4: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
5: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
7: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनी अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
5: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि SOS बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार्य परियोजनाबाट जारी सन्देश।

0: प्राइम एफएम 104.5 मेगाहर्ट्ज, अ प्लेस अफ योर फीलिंग्स।
1: के तपाईं शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्या आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ, साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्या आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
3: होइन हौ रमेश, कता गएर आइस फेरि आज? सधैँ बिहान झोला बोकेर गएर देख्छु, फेरि एक डेढ घन्टामा मिल्कै गएर आइपुगे देख्छु, दिउँसो फेरि कतै निस्क्या पनि देख्दिन, के गर्दैछस् है त?
4: हेर्नुहोस् दाई, अब यो दसतिर मन डुलाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
3: ओहो, तैँले ठिकै गरिछस्, आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावि गएर फस्लास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
4: त्यसको त चिन्तै छैन दाई, बनेपा फरविनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
5: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फरविन एजुकेशनल करियर प्राइभेट लिमिटेड।
4: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
5: 100% सिओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरविन एजुकेशनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक, अपोजिट टू ग्लोबल आइएमई बैंक, सम्पर्क टेलिफोन नम्बर 9851276632, 9851276632, 9849132084, इमेल bonepaforbid@edu.gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनेपाबाट जापानको उडान भर्न बनेपा फरविन एजुकेशनल करियर प्राइभेट लिमिटेड।
4: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
3: अलमलमा पर्नै पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी, बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
4: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
3: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
4: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
3: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
4: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
3: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौं। सही शिक्षा, सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि
5: चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला। साथै चैतन्य .edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 मा सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: डिश होम इन्टरनेट तथा टिभी जडान गर्न एवं आकर्षक अफरमा रिचार्ज गर्नका लागि आजै सम्झनुहोस् काभ्रे जिल्लाका लागि डिश होमको आधिकारिक डिलर सजेज इन्टरप्राइजेस, भिन्तुना इलेक्ट्रिक, बनेपा बस पार्क, बनेपा काभ्रे पलान्चो। सम्पर्क नम्बर 011-6619-82।
6: डिश होम, खुशीको कनेक्शन।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलान्चोको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक, मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
8: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
7: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा नगरपालिका 5, काभ्रे पलान्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 98-40-49-77-05, 98-512-071-34। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्णबिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा 5, काभ्रे पलान्चो।
9: ओहो पाँडे, निकै खुसी देखिन्छ जस्ता, कता गएर आइस त?
10: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन। त्यही भएर बनेपाको 4 बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ। त्यही गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुख भन्थिस्, त्यही गएर उपचार गरेर आइजो है।
11: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको 4 दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
12: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निशुल्क दाँत निकालिन्छ।
13: स्थान: अरनीको हाइवे, बनेपा 4 दो बाटो, नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 98-41-00-70-17, 98-41-00-70-17।
14: जापान, नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानको लागि, जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
15: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिले भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
14: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ, साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
15: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू। भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
14: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चार्दो बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567। तनाव पनि कति लिनु, बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि? बिरामीले पो साह्रै अत्यास लगाइसक्यो मलाई। हामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाके हौ म। छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु, अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
16: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् तै, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
14: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटोलाई सम्झनुहोला।
8: हाम्रा सेवाहरू
15: 24 घन्टा चिकित्सकीय डाक्टरहरूद्वारा उपचार तथा परामर्श सेवा। डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म,
8: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म,
14: हाड जोड्ने विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म, बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म,
8: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म,
15: मानसिक रोग विशेषज्ञ महिनाको दोस्रो शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म,
14: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म।
8: याद गर्नुहोस्, यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ,
14: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ।
8: सम्पर्क नम्बर 011-66-43-32, 98-035-57-48-92,
14: कृष्ण प्रसाद अस्पताल बनेपा चार्दो बाटो पनौती रोड।
17: हेर न मिना, मेरो बच्चाको खुट्टा त कस्तो बाङ्गो छ, म त धेरै जिम्मा जाँदै ताला भित्र फर्कने समस्या हो। जसलाई क्लब फुट भनिन्छ, बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र HRDC बनेपा 11, जसलाई क्लब फुट भनिन्छ, बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र HRDC बनेपा 11, जसलाई क्लब फुट भनिन्छ, बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लबफुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र यचआरडीसी बनेपा एघारमु जसलाई क्लबफुट भनिन्छ, बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लबफुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र यचआरडीसी बनेपा एघारमु जसलाई क्लबफुट भनिन्छ, बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लबफुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र यचआरडीसी बनेपा एघारमु जसलाई क्लबफुट भनिन्छ, बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लबफुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र यचआरडीसी बनेपा एघारमु जसलाई क्लबफुट भनिन्छ, बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लबफुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र यचआरडीसी बनेपा एघारमु जसलाई क्लबफुट भनिन्छ, बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लबफुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र यचआरडीसी बनेपा एघारमु जसलाई क्लबफुट भनिन्छ, बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लबफुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र यचआरडीसी बनेपा एघारमु जसलाई क्लबफुट भनिन्छ, बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लबफुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र यचआरडीसी बनेपा एघारमु जसलाई क्लबफुट भनिन्छ, बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ।

सिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी बनेपा एघारमु जसलाई क्लब फुट भनिन्छ बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी बनेपा एघारमु जसलाई क्लब फुट भनिन्छ बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी बनेपा एघारमु जसलाई क्लब फुट भनिन्छ बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला

0: स्थापना केन्द्र यचाडिसी बनेपा एघारमु जसलाई क्लब फुट भनिन्छ बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र यचाडिसी बनेपा एघारमु जसलाई क्लब फुट भनिन्छ बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र यचाडिसी बनेपा एघारमु जसलाई क्लब फुट भनिन्छ बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र यचाडिसी बनेपा एघारमु जसलाई क्लब फुट भनिन्छ बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र यचाडिसी बनेपा एघारमु जसलाई क्लब फुट भनिन्छ बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र यचाडिसी बनेपा एघारमु जसलाई क्लब फुट भनिन्छ बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र यचाडिसी बनेपा एघारमु
1: तालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सामान्य सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न
2: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै पन्ध्रौं महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन् कांग्रेस सहमहामन्त्री प्रकाश स्नेह रसाइलीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सीआईएनसँग बताउनुभयो
3: पहिलो कुरा त शेरबहादुर देवालले म सभापति भन्नु सर्वोच्च अदालतको दुईटा फैसलाको उल्लङ्घन पनि हो सर्वोच्च अदालतको फैसलाको अवमान पनि हो त्यसको अवज्ञा गरेको पनि यसमा हाम्रो गम्भीरता थियो त्यो कुरा हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जे चाहिँ बाडाको मूल शब्दका रूपमा प्रतीक्षाको विषय बनाउनु भएको थियो त्यो चाहिँ प्रतीक्षाको विषयलाई हामीले चाहिँ सरलीकरण गरेका हौ अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँहरूलाई पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ के अरे त्यसमा
2: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसी भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ हिजो दर्खाएसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ तीजको मुख्य दिन आज हरितालिका व्रत बसिन्छ भने भोलिपल्ट चौथीका दिन गणेश भगवानको पूजा गर्ने चलन रहेको छ परम्परा अनुसार तीजमा निराहार व्रत बस्ने चलन रहे पनि स्वास्थ्यलाई व्यवस्था गर्दा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन् त्यस्तै व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्था शरीरको क्षमता र आवश्यक सावधानीलाई समेत ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन् सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर रोशन कुमार झा
4: सो यसमा चाहिँ निराहार उपास बस्ने पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ र गर्भवती महिलाहरू र नियमित अरू कुनै औषधि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन फास्टिङ बस्नु हुँदैन भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट
2: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भने यसपालि खल्लो भएको छ सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष सुरु भएको दुई महिना पुग्न लाग्दा पनि बजेट पारित भएको छैन जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ बजेट कार्यान्वयनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ
5: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37 अर्ब 70 करोड़ रूपियाँको बजेट ल्याएको थियो राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुराका वैद्य निरीक्षक खेमराज पनेरु
6: एकातिर काजबारको शुरूआती एकातिर खर्च यति बेला नै बढी चाहिनुपर्नेमा

0: अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौदौ परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
1: दुई महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिर्मल साउदका अनुसार चालू आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
2: विकास निर्माण योजनाहरू पनि सुरु हुन ढिलो र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायतका पनि सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यसको समस्याहरू।
1: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खोल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल,
3: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनर्कन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
1: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सीआईएन रेडियो मर्गडी, डडेलधुरा।
4: साझा खबरमा अब एउटा खेल प्रसंग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिनुभएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेपा परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 10 असारमा इन्फालाई निलम्बन गरेको थियो।
5: सन्तोष गन्धर्व, बाल बालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका,
6: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
5: विशेष श्रृङ्खला मिलिजुली नेपाली अनि बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ, कुराकानी विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
8: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
7: ओहो, तिमी त घरको खाने भएछौ नि।
9: के को सरसल्लाह हो दुईजनाको?
8: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
9: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
7: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
9: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
5: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृङ्खला मिलिजुली नेपाली।
11: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईँलाई आफ्नो बालबालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका जान्न मन छ? एकैछिन पोषणविद रुजु खड्काको कुरा सुनौ।
6: विशेष गरी यो बाढी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल घिउहरू मिसाउने, जसले यो भिटामिनको अवशोषणमा पनि मद्दत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भयो थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ, वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त केही गरी पकाउने साधनै छैन हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना, मकै, भटमास जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, जस्तो उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ। सम्भव भएसम्म फलफुलहरू सिधै खुवाउन सकिन्छ, राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छौँ, यसमा प्रोटिन, भाइटामिन सी

0: धेरै फाइदा पुग्ने मनोविद अमृता गुरुङको भनाइ छ।
1: होल्डिङ सेन्टरमा बसिराख्दाखेरि त हाम्रो जिउ त यतिकै बसिराख्यो नि त, एक्टिभ भएन नि त भनेर भन्दा, सानो तिनो जस्तै यहाँ आफ्नो सरसफाइमा आफैले ध्यान दिने सानो सानो बच्चाहरूले त आफ्नो सरसफाइ गर्न सक्दैन नि त, त्यो अवस्थामा चाहिँ उहाँहरूलाई नुहाइदिने, उहाँहरूको सरसफाइ गर्नेदेखि लिएर आफ्नो वरिपरिको साथीहरूले खाना खाए कि खाएन, के भइरहेछ भनेर सोध्नेदेखि लिएर आफ्नो पनि सरसफाइ चाहिँ आफैले गर्दाखेरि पनि अलिकति एक्टिभ हुन्छ। अनि सँगसँगै चाहिँ हामीले समूहमा बस्दा चाहिँ के हुन्छ भन्दाखेरि, हातै मालो भनेको जस्तै उसले खाना खान मन लाग्दैन भने पनि अर्को साथीले होइन एक गाँस भए पनि खानुपर्छ भन्दा सँगै लिएर जाने, मलाई पनि त गाह्रो भएको छ के छ त भनेर कुराकानीहरू गर्ने, अनि कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मद्दत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ, अनि म मात्र होइन रहेछ अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदाहुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ। तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्छ। अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ, अनि हाम्रो टिपिओ पनि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ, यो जस्तै अरू विभिन्न सङ्घ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ।
0: विपदका बेला एक्ला एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरुङ। तपाईसँग पनि बाढ़ी पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला। केही दिन अघि आएको रसुवा बाढ़ीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारु मगर।
2: अनि हामी चाहिँ अब पाहा लाएँ, सर्टकटबाट पाहा लाएँ, पाहा लाएपछि तिनजना थियो, हामी तिनैजना बच्ची, उँधो गयो भने भेट्ने, उँभो गयो भने भेट्ने, सर्टकट लाए कि माथि लाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बच्न सक्नु। हामी बाउछोरा चाहिँ अलि अगाडि भाग्यो, बुढी अलि हिँड्न सक्ने, ल जहाँ जहाँ तिमीहरू म बच्दिनँ भनेको थियो, अन्त उसलाई चाहिँ अब यति दिनसम्म भेटायो अनि त्यही हिँड्दै लिएर गयो, हिँड्दै हिँड्दै हामीसँग आगोमा चाहिँ बच्चेन, माथि लानु लाग्नै भ्याएन, बिचैबाट लग्यो खोला सँगसँगै हिँड्ने खोला लग्यो, म पाहा लाग्छु भनेर हिँड्ने चाहिँ बच्चे।
0: रसुवा बाढीमा भागेर ज्यान जोगाउनु भएका लेख बहादुर सारु मगरको जस्तै तपाईँ पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदाको फाइदा,
4: हामीलाई दाल खानु हुँदैन सबैलाई, कतिलाई युरिक एसिड छ, तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न।
3: बाढी पीडित परिवारलाई विश्वास गरेर आवश्यकता अनुसारको राहत दिनुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
5: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसी बाढी प्रभावित मध्ये होल्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ। यो निर्णयको आवश्यकता र यसले पार्ने प्रभावका बारेमा साथी लिल

0: काश्चनले बालबालिका शिक्षा र समानताको क्षेत्रमा कार्यरत आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्नुभएको छ।
1: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनु भन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू भन्छन् एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ पैसा दिन सक्छौँ त्यो सामान आफ्नो चोइसको खान्छन् नि हामी लगाए चामलै खानु सबैलाई चामल खानु हुँदैन नि डायबिटिज छ हामी लगाए दाल खानु हुँदैन सबैलाई कतिलाई युरिक एसिड छ तपाईँ पैसा दिनुहोस् न मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भनौँ न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस् ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस् हिसाब राख्नलाई भन्नुहोस् यो गर्छु यो गर्न पाउनुहुन्छ यो पैसाले यो गर्न पाउनुहुन्न यो किन्न पाउनुहुन्छ यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस् पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस् उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ महिलाहरूलाई दिनुहोस् उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्
2: पैसा दिँदाखेरि फेरि के कति दिने कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई
1: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन् हामी बसेर सल्लाह गर्न सक्छौँ रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन् म यो किन भन्दैछु नि यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि फेरि हात तल र हात माथिको कुरो भएन नि ब्याङ्क ट्रान्सफर गर्नुहोस् सिस्टमबाट ट्रान्सफर गर्नुहोस् गर्नुहुने काम गर्नु नहुने यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस् 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस् करमा अहिले चिठ्यामा हाल्नुहोस् कर पनि दिइरहेको हुन्छ उतापट्टि तपाईँ पैसा पनि दिइरहनु भएको छ कर उता बिल लिन पनि सिकाइरहनु भएको छ बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्
2: नेपालको अभ्यास उपलब्ध जनशक्ति स्रोत साधन प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ
1: एउटा टेक्नोलोजी छ हेर्नुहोस् एउटा मान्छे हामी सब प्रशस्त मान्छे छन् स्थानीय निकाय म स्पेसली स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन् हाम्रो युथहरू हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न युथहरू यहाँ नेपालमा यो काम गर्नलाई यो मोनिटर गर्न यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन् ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे सुरुमै उहाँहरूले होइन यहाँ सबैभन्दा मोबाइल चलेन ब्याट्री छैन ब्याट्री चाहियो सोलर चाहियो फोन चाहियो सानो फोन हुन्छ नि सानो सानो फोनहरू युवाहरू त्यो बोकेर भोलिपल्ट गए हामीलाई फेरि यु खोला बढ्यो पानी बढ्यो फेरि फुट्यो हल्ला भयो ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ
2: शान्ति सुरक्षाको कुरा त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ के छ तपाईँको विचार यसमा
1: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने मान्छेहरू छुट्टिने आफन्तहरूकोमा जाने स्पेसली बालबालिका अब किशोर किशोरीहरू अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू हिंसा यौन हिंसा दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको है किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्
2: खेल्दै गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेको छ यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउन आवश्यक छ
1: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्काल मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने सिकाउने सिकाइको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ बाल संरक्षण बालबालिकाको सहभागिता बालबालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैलाई ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ नि कुन कुन निकाय कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन् उहाँहरूसँग सम्पर्क गर्नुपर्छ यो फेसिलिटेटर टिचर्स के भने टिचरहरू हुनसक्छन् खालि शिक्षकहरूलाई उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटरहरू चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने खाने बस्ने पनि मिड डे मिल दिनुपर्छ यो बेलामा हेल्दी मिड डे मिल दिनुपर्छ न्युट्रिसियस मिड डे मिल दिनुपर्छ
2: किनभने लामो समय होल्डिङ सेन्टरमा नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला अब विद्यालय बगेर गइसक्यो छैन होइन अब त्यस्तो अवस्थामा चाहिँ कसले के गर्नुपर्छ
1: हो अब मुख्य कुरा तपाईँ त्यही आउनु सेकेन्ड टर्म भने चाहिँ हाम्रो रिलिफ रिहाबिलिटेसन मेन्टल इस्टाब्लिसमेन्टको आदिको काम फेस सिद्धिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीडित योबाट योबाट यो हाम्रो दैवी प्रकोपबाट पीडित बालबालिकाहरूको शिक्षाको लागि र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है, शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने, घर बार सबै गुमाएका बाढी पीडित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले गुरुबिजन मनाइन्छौँ यहाँ, तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ, अब यो दुईवटा पक्षलाई कसरी व्यवस्थापन गर्ने, नागरिक सङ्गठनहरूले काम गर्दा दुईवटा पक्ष बनाइदिन्छौँ नि, सहयोग दिन्छौँ एउटालाई सहयोग दिन्नौँ, एउटा सहयोग पाएको बच्चा एउटा सहयोग नपाएको बच्चा, त्यस कारणले गर्दा सिस्टमलाई मोबिलाइज गर्ने, स्थानीय सरकारसँग काम गर्ने, स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ, हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ।
0: सरकारले भोटेकुसी बाढीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने जनाएको छ। रसुवा बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ। भोटेकुसी बाढीले कृषि क्षेत्रमा 1 अर्बभन्दा बढीको क्षति पुर्याएको छ। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने हटाइएको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि भदौ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147।
1: इट्स द प्राइम टाइम।
2: यति बेला रातको 8 बजेको छ।

0: प्राइम एफएम 104.5 मेगाहर्ज।
1: के तपाईं शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती छ नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि, प्रोप्राइटर अरुण कर्मचार्य, मोबाइल नम्बर 98400072727।
3: होइन रमेश, कता गएर आइस फेरि? आज सधैँ बिहान झोला बोकेर गएको देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै घर आइपुगे देख्छु, दिउँसो फेरि फेरि कतै निस्क्या पनि देख्दिन, के गर्दैछस् है त?
4: हेर्नुहोस् दाई, अब यो दसतिर मन्डु लाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
3: ओहो, तैँले ठिकै गरिछस्। आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावि गएर फस्लास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
4: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
5: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
4: जापानको 15 भन्दा बढी शहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च

0: दिसादर नेपालभर विभिन्न 16 शहरहरूमा शाखा कार्यालय रहेको जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने एसएसडब्ल्यू जिएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ। प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
1: 100% सिओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरबिट एडुकेशनल करियर प्राइभेट लिमिटेड बनेपा साथ चाँदनी चोक अपोजिट टु ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632 9851276632 9849132084 सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक मेसेन्जर भाइबर टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनेपाबाट जापानको उडान भर्न बनेपा फरबिट एडुकेशनल करियर प्राइभेट लिमिटेड। जापान नेपालीहरूको सपनाको देश, पढ्न होस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ। जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ, जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिले भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा। जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ, साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
0: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, एसएसडब्ल्यू भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू, भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
1: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा चार्दो बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 9823-011-567।
2: प्राइम एफएममा अबको प्रस्तुति प्राइम न्यूज।

यथार्थको पर्याय यो हो प्राइम न्यूज प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा राति 8 बजेको प्राइम स्थानीय न्यूजबाट म विकास तिमल सिन्हाको नमस्कार। प्राइम स्थानीय न्यूज सुरु गरौं बल्थलीमा बसेको एमालेको बैठक सम्बन्धी प्रसंगबाट। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा प्रतिवेदनबारे सहमति जुट्न सकेन भने दुवै प्रतिवेदनलाई मिलाएर एउटै बनाउन 3 नेतालाई जिम्मा दिएको छ। काभ्रेको बल्थलीमा 2 दिन बसेको बैठकमा सहमतिका लागि प्रयास भएको थियो तर दुवै प्रतिवेदनमा सहमति जुट्न नसकेको एमाले उपमहासचिव लेखराज भट्टले बताए। एमाले पुनर्गठनका लागि कार्यदलका सदस्य सचिव शंकर पोखरेलले प्रतिवेदन लेखेका थिए जसमा उनले अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गरिएको थियो। त्यसमा अध्यक्ष ओलीको चित्त नबुझेपछि कार्यदलका संयोजक रामबहादुर थापा बादललाई अर्को प्रतिवेदन लेख्न लगाएका थिए। त्यसपछि बादल र पोखरेलको प्रतिवेदन बैठकमा प्रस्तुत भएको थियो। बैठकले दुवै प्रतिवेदन मिलाएर एउटै बनाउने निर्णय गरेको हो। त्यसका लागि बल्थलीमा आवासीय बैठक बसेको हो तर बल्थली बैठकमा पनि सहमति जुट्न सकेन। बल्थली बैठकले दुवै प्रतिवेदनलाई एउटै बनाएर ल्याउन कार्यदलका संयोजक बादल सदस्य विष्णुप्रसाद पौडेल र सदस्य सचिव पोखरेललाई जिम्मा दिएको उपमहासचिव भट्टले जानकारी दिए। तीनै नेतालाई 2 दिनको समय दिएको छ। त्यसपछि बस्ने कार्यदलको बैठकले प्रतिवेदन पारित गरेर एमाले केन्द्रीय सचिवालयलाई बुझाउने भट्टले बताए। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले दुम्ब बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 25,550 रुपियाँ सहयोग गरेको छ। प्राकृतिक विपत्तिका कारण नागरिकले भोग्नु परेको पीडा र संकटप्रति संवेदनशील हुँदै सहकारीले मानवीय सेवाभाव तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो। भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले आफ्नो तर्फबाट योगदान गरेको दुमो साकोसका अध्यक्ष जीवन मगरातीले जानकारी दिए। विपदको समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउँदै अध्यक्ष मगरातीले मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सहयोग गरिएको बताए। बाढीबाट प्रभावित परिवारको उद्धार राहत तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले गरिएको उक्त योगदानले विपदमा परेका नागरिकको पीडामा थोरै मलम लगाउने विश्वास संस्थाले लिएको छ। संस्थाले 2072 साल वैशाख 12 गते गएको विनाशकारी भूकम्पपछि पनि जिल्लाका विभिन्न गाउँ बस्तीहरूमा पुननिर्माण तथा पुनस्थापनाका क्षेत्रमा सहयोग पुर्याएको थियो। भदौ 10 मा भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग हो। साथै संस्थाले बाढीबाट ज्यान गुमाउनु हुने सम्पूर्ण मृत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। बेपत्ता भएकाहरूको सकुशल खोज र उद्धारको लागि कामना व्यक्त गरिएको अध्यक्ष जीवन मगरातीले जानकारी दिए। नेपाल चीन बीचको दोस्रो ठूलो उत्तरी व्यापारिक तातोपानी नाका संकटका समयमा 81 बन्द हुने र नेपाल सरकारले निकै पहल कदमी गरे पनि आंशिक रूपमा खुल्ने नियति भोग्दै आएको छ। भदौ 10 गते रसुवा नाकामा भीषण भोटेकोसी बाढी पछि चीनले सुरक्षाको जोखिम देखाउँदै भदौ 14 गतेबाट तातोपानी नाका बन्द गरेको छ। नेपालमा संकट आएपछि चीन सरकारले तातोपानी नाका पूर्ण रूपमा बन्द गराउँदै आएको छ। रसुवा नाकामा आएको भीषण भोटेकोसी बाढीले टिमुरे नाका रसुवा र त्यसभन्दा तलको नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै चीनले एकपक्षीय रूपमा तातोपानी नाका बन्द गरेको छ। भदौ 14 गतेदेखि चीनले एकतर्फी रूपमा उक्त नाका बन्द गरेपछि मुलुकको अर्थतन्त्रमा ठूलो असर पुगेको छ भने त्यस नाका अवरुद्ध भएपछि आबद्ध व्यापारी व्यवसायी कन्टेनर व्यवसायी मजदुर चालक सहचालक विस्थापित हुन पुगेका छन्। चीनले एकतर्फी रूपमा तातोपानी नाका पूर्ण रूपमा बन्द गराएपछि यो क्षेत्र सुनसान छ। नाका कहिले खुल्छ भन्नेबारे यकिन छैन। सो नाकामा अहिले सुरक्षाकर्मी मात्रै देखिन्छन्। पर्यटकहरू आउजाउत खुल्ला भए पनि आउजाउ बन्द छ। नाका स्थित अध्यागमन कार्यालय भन्सार कार्यालयका कर्मचारी कार्यालय कुरेर मात्रै बसेका छन्। स्थानीयहरू राजधानी र अन्य क्षेत्रमा गएका छन्। तातोपानी नाका स्थित भोटेकोसी नदीमा बाढी आउन सक्ने जस्ता हल्लाका कारण नाका छेउको बसाई छाडेर अस्थायी रूपमा अन्यत्र गएर बसेका छन्। सडक माथिल्ला क्षेत्रका स्थानीयहरू मात्रै नाका आसपास बसेका छन्।
दोलखाको रोल्वालिङ उपत्यकामा रहेको छोरोल्पा हिमतालको जोखिमलाई लिएर अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले पटक पटक गरेको अध्ययनले तानाकोसी नदीका तटीय क्षेत्रमा जोखिम रहेको निष्कर्ष निकालेको छ। अध्ययनले हिमताल फुटेमा तानाकोसी नदी हुँदै रामेसापको मन्थली क्षेत्रमा पनि असर पर्न सक्ने देखाएको थियो। जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्ने भएपछि तत्कालीन समयमा मन्थलीका आकाशे बस पार्क र हाटेचौर लगायतका क्षेत्रमा रहेका सरकारी कार्यालयले अहिलेको मुख्य बजार भन्ज्याङ क्षेत्रमा सारियो। सम्भावित बाढीको पूर्व सूचना दिन रामेसापका विभिन्न स्थानमा साइरन जडान गरिएको थियो। ती साइरनका अवशेषहरू विभिन्न ठाउँमा अहिले पनि भेटिन्छन्। तर देश 10 वर्षे माओवादी जनयुद्ध र त्यसपछिका राजनैतिक तथा सामाजिक परिवर्तनबाट गुज्रँदै गर्दा छोरोल्पाबाट हुन सक्ने जोखिमको विषय भने क्रमशः ओझेलमा पर्दै गए। जोखिम पहिचान गरिएका कतिपय क्षेत्रमा बस्ती विस्तार हुँदै गयो। जोखिम भनिएका ठाउँहरूमा पनि क्रमशः घरहरू थपिँदै गए। तर यही भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढीपछि भने पुरानो जोखिमको विषय फेरि चर्चामा आएको छ। मन्थली नगरपालिकाको हाटेचौरका रामप्रसाद देवकोटाका अनुसार तामाकोशी र सुनकोशी किनारका बस्तीमा भोटेको सीमा आएको बाढीपछि फेरि त्रास पढेको छ। उनका अनुसार जोखिमका कारण नदी किनारमा बसोबास गर्ने नागरिकले सधैँ त्रासमा जीवन बिताउनु पर्ने अवस्था छ। आफूले थाहा पाएसम्म विभिन्न समयमा 3 पटक भन्दा बढी तामाकोशीमा बाढी आएको हल्लाले स्थानीयमा आतंक मचिएको देवकोटाले बताए। उनका अनुसार त्यस्ता हल्ला फैलिएका बेला तामाकोशी किनारका बस्तीमा बस्ने मानिसहरू पकाउँदै गरेको खाना समेत छाडेर ज्यान जोगाउन दहाल गाउँ लगायत आसपासका डाँडातिर पुग्ने गरेका छन्। राति 8 बजेको प्राइम स्थानीय न्युज सकियो। हाम्रो अर्को बुलेटिन राति 9:15 हुनेछ। अहिलेलाई प्राइम न्युज डेस्कका साथै प्रविधिमा सहयोग गर्ने जोनिस कार्कीलाई धन्यवाद दिँदै म विकास तिमल सिन्हा बिदा हुन चाहन्छु। प्राइम एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: लक्ष्मी, लक्ष्मी कस्तो छ? तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी?
1: ए आऊ न,
0: किन यति न्याउरो अनुहार बनाएर बसेकी त?
1: हेर न मिना, यो मेरो पहिलो बच्चा हो, तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ, सिधा छैन जस्तो छ, के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त।
0: अरे लक्ष्मी, यसरी पिर मान्नु पर्दैन, यसको उपाय छ भन्ने थाहा छैन र?
1: अह, मलाई केही थाहा छैन नि।
0: ल सुन है, यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ। यसको उपचार जति सक्दो चाँडै सुरु गरे भने सजिलै निको हुन्छ।
1: तर बच्चा त सानो छ, पछि आफै ठिक होला कि जस्तो लाग्छ।
0: होइन लक्ष्मी, यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ, ढिला गरे भने उपचार कठिन हुन्छ। हाम्रो बागमती प्रदेश काभ्रे प्लाञ्चोक जिल्लाको बनेपा एघारमा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडिसीमा उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ। क्लब फुट समयमै चिनाऊ, ढिला नगरी एचआरडिसी बनेपा लैजाऊ। समयमै उपचार, स्वास्थ्य खुट्टा, एचआरडिसी सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88।
2: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
3: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा। विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
2: ए, अब हामीले के गर्ने त?
3: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
2: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने?
3: आमा, हामी खोला नजिकै छौँ, हामी तुरुन्तै सुरक्षित स्थानतर्फ लाग्नुपर्छ। म हजुरआमालाई बोकेर हिँड्छु, बहिनीलाई पनि साथ लिएर अगाडि लाग्छु। तपाईँ अघि बनाएको झोला लिनुहोस् अनि बुवा सुन्नुहोस् त, तपाईँ अर्को झोला र बाख्राहरू लिएर आउनुहोस् है।
4: हुन्छ, तर सुरक्षित स्थान भनेको चाहिँ कहाँ हो?
3: अस्ति समुदायमा भएको विपद जोखिम न्यूनीकरण तालिममा हामीले सुरक्षित स्थान पहिचान गरिसकेका थियौँ नि। बहिनी पढ्ने विद्यालय हो, त्यहीँ जाउँ र छिमेकीलाई पनि खबर गरौँ।
2: धन्न, बेलैमा सुरक्षित स्थानमा आयौ, सतर्क भएकै कारण आज हामी सुरक्षित भयौँ।
3: हो आमा, सानो सजगता ठुलो सुरक्षा।
5: जीवन बचाऊ, सम्पत्ति जोगाऊ, पूर्व सूचना सुनि अघि बढाऊ, सतर्क बनाऊ, सुरक्षित रहौ।
3: सुरक्षित समुदाय, सुरक्षित नेपालका लागि एसओएस बालग्राम नेपालको नेपाल बाढी तथा पहिरो प्रतिकार परियोजनाबाट जारी सन्देश।

0: विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाई बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडि। उप इकाई नित्य चन्द्रेश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: मिति 2083 असोज 10 गते शनिबार इकाई ढुङखर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङखर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भुगदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे स्थान कुटुम्ब रिसोर्ट नमबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
1: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बलथली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
0: इकाई पनौती स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
2: हेर न मिना, मेरो बच्चाको खुट्टा त कस्तो बाङ्गो छ, म त धेरै चिन्तामा छु।
3: चिन्ता नगर, यो जन्मजात पैताला भित्र फर्कने समस्या हो जसलाई क्लब फुट भनिन्छ। बाल्यकालमै उपचार गरे सजिलै निको पनि हुन्छ। क्लब फुट देखिएमा ढिला नगरी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी बनेपा 11 सम्पर्क गर्नुहोस्। यहाँ उपयुक्त उपचार पुनर्स्थापना सेवा उपलब्ध छ। समयमै उपचार, स्वस्थ खुट्टा, एचआरडीसी सँगै उज्यालो भविष्य। सम्पर्क नम्बर 011-66-16-66 र 011-66-18-88।
4: ओहो पाण्डे, निकै खुसी देखिन्छ जस्ता, कता गएर आइस त?
5: मिरियामै कहाँ गएर आउनु नि, दाँत दुखेर खपिसक्नु भएन। त्यही भएर बनेपाको चार्दो बाटोमा रोम डेन्टल केयर खोलेको रहेछ, त्यही गएर मारी दाँतको उपचार गरेर आए नि। अनि सुन त बाबु, तेरो पनि दाँत दुखो भन्थिस्, त्यही गएर उपचार गरेर आइज है।
6: हजुर, अब दाँत सम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक सुविधा सहित बनेपाको चार दोबाटो स्थित नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। हामी कहाँ दाँतमा सिमेन्ट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दुखेको दाँतलाई जरैदेखि भर्ने, फिक्स दाँत, कृत्रिम दाँत राख्ने, दाँतको एक्सरे, दाँतमा सुनको खोल तथा हिरा राख्ने, दाँत सफा गर्ने तथा टल्काउने, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ।
7: साथै प्रत्येक शनिबार 15 वर्ष मुनिका बाल बालिकाको निशुल्क दाँत निकालिन्छ।
8: स्थान अरनीको हाइवे बनेपा चार्दो बाटो, नेपाल बैङ्कको ठिक पारिपट्टि रोम डेन्टल केयर। सम्पर्क मोबाइल नम्बर 98140070 17, 98140070 17।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सडक खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगरे हुँदा सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दैछ,
0: हिमनदी भत्किएर आएको बाढीको वेग बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी, र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसी ड्रोन हमला। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्यान्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रुसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रुटाले उल्लेख गरे। उनले भने, पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कमाक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कार्यवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकर्मीमा फिनल्यान्ड जोडिएको छ। फिनल्यान्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकर्मी

0: अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो सेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले सुरु गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले 4 अर्ब डलर भन्दा बढीको सेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि 1 अर्ब 60 करोड डलर जुटाउने अपेक्षा गरिएको छ। डाङ्गोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आइपिओ भनेका छन्। हालैको विनाशकारी बाढीबाट जल विद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढीका कारण नेपालमा 1300 जना भन्दा बढीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेपछि त्रिशुलीको बाढीले 12 वटा जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति, धम्की, भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 वटा एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपील गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औँल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझा पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सड़क सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढीको 20औं दिन प्रधानमन्त्रीले सरकारले विपद संकटग्रस्त क्षेत्र घोषित गरेका 15 वटा प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढीपछिको पुनस्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीड़ा सुनाउनुको साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले दैनिक जीवनका गासबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
2: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका, औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्। यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ संघीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने भने त तिम्रो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
1: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा 3 वटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
3: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तकारुकताको साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल पेलिब्रिज, झोलुङ्गे पुल त्यो चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो, कुहिएर गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
1: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनै मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
4: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो? स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दाले छुट्टै तरिकाले डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
1: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1395 जनाको शव फेला परेको छ भने अझै 5130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीको तीव्रता, स्तर र शक्ति 1000 वर्षमा एकपटक आउने बाढी भन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढीबारे गरेको प्रारम्भिक अध्ययनमा

0: त्यसको गति प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी सुरुमा उनलाई भदौ दसको बाढी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौँ।
1: हामीले सामान्यत बाढी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छौँ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यसका लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
2: मतलब 100 वर्षमा आउने भन्दा पनि अझ
1: धेरै नै बढी थियो, होइन 1000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफकै ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ रकहरू नै फेलियर
2: भयो।
1: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानी भन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू बोल्डरहरू चाहिँ अझ रकहरू नै फेलियर
2: भयो।
1: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानी भन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त्यो भने अलि माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ। तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाको, यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भयो।
3: अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घन्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोबेसीसम्म 83 किलोमिटर प्रति घन्टामा आएको भनिन्छ, होइन? त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घन्टा, त्यो वेग कत्रो हो? हामीले कसरी
1: आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौँ, र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्री स्लो एन्ड हो र स्टिप, जति माथि स्टिफनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारी त्यो भेलोसिटी चाहिँ 93 किलोमिटरबाट 65, 29, 23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ, जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ।
3: अब यस्तो खालको यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न, होइन? त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ।
1: हाम्रो अहिले नै 6 वटा चाहिँ गेजिङ स्टेसनहरू कुनै वास आउट
3: गरिसकेपछि
1: त त्यो लेभल वार्निङ लेभल त्यो त पुग्नै पाएन। त्यस कारणले चाहिँ अहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ। अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभल भन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ, र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलियन्स सिस्टममा चाहिँ जानुपर्छ एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ। दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन, माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्थको एक्सिस्मिक एक्टिभिटीसँग चाहिँ मोनिटरिङ गर्ने।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। रसुवा बाढीसँगै बगेका कयौं पुलहरूमध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एकरूप ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीय वासीहरूले बताएका छन्। यस विपदमा 41 वटा मोटर चल्ने पुल, 45 वटा झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी विदुर सड़क खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सहसम्पर्क पुनः शुरू भएको बताउँछिन् नुवाकोटबाट हाम्री साथी शक्तिमाया तामाङ।
4: पुल बनाएसँगै अहिले आवत जावतमा

0: सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
1: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
0: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली,
2: बच्चाहरू लिएर जान नसकिने, त्यहाँमाथि वनको बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्रा बाटो हिँड्न पर्छ, 3 घन्टा हिँड्न त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्द।
0: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
3: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा। नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वान वे भएको कारणले गर्दा मजाले धान्न सक्छ।
0: बाढीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज, झुलुङ्गी पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
4: अब एउटा नेपाल बाहिरको विषय। ब्रिटिस पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसले ड्रोन हमला गरेको छ। रुसी ड्रोन रेल इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
5: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोनसन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए। रुसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ। तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कतार,
6: यति बेला रातको 9 बजेको छ।

0: थोप्लो पाँच
1: प्राइम एफएम 104.5 मेगाहर्ज
2: जापान नेपालीहरूको सपनाको देश पढ्नुहोस् या रोजगारीका लागि जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा सिप र अनुशासन कायम गर्नुपर्छ जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि जहाँ सिप अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ
3: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा
2: जापान जान चाहने विद्यार्थीहरूको लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा भाषा शिक्षण सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ याद गर्नुहोस् टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ
3: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग कम्प्युटर प्रशिक्षण विभाग 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू भाषामा दक्षता सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ
2: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592 मोबाइल नम्बर 98-23-011-567
4: लक्ष्मी कस्तो छ तिमी सुत्केरी भएकी छौ भनेर हेर्न आएकी
5: ए आऊ न
4: किन यति न्याउरो अनुहार बनाएर बसेकी त
5: हेर न मिना यो मेरो पहिलो बच्चा हो तर बच्चाको खुट्टा बाङ्गो देखिन्छ सिधा छैन जस्तो छ के गर्ने होला भनेर म त धेरै चिन्तामा पो छु त
4: अरे लक्ष्मी यसरी पिर मान्नु पर्दैन यसको उपाय छ भन्ने थाहा छैन र
5: अह मलाई केही थाहा छैन नि
4: ल सुन है यो जन्मजात पैताला फर्काउने समस्या हो जसलाई क्लब फुट भनिन्छ यसको उपचार जति सक्दो चाँडै सुरु गरे भने सजिलै निको हुन्छ
5: तर बच्चा त सानो छ पछि आफै ठिक होला कि जस्तो लाग्छ
4: होइन लक्ष्मी यसको उपचार बाल्यकालमै सुरु गर्दा सजिलै निको हुन्छ ढिला गरे भने उपचार कठिन हुन्छ हाम्रो बागमती प्रदेश काभ्रे प्लाञ्चोक जिल्लाको बनेपा 11 रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र SRDCमा उपयुक्त उपचार र पुनर्स्थापना हुन्छ क्लब फुट समयमै चिनौ ढिला नगरी SRDC बनेपा लैजाऊ समयमै उपचार स्वास्थ्य खुट्टा SRDC सँगै उज्यालो भविष्य सम्पर्क नम्बर 011-6616-66 र 011-6618-88
6: पनौती नगरपालिका वडा नम्बर 4 को अनुरोध बाल बालिकालाई श्रममा नलगाऊ बाल श्रम मुक्त समाजको निर्माण गरौं
7: बाल बालिकालाई बाल काम सिकाऊ बाल श्रम हटाऊ
6: बाल बालिकालाई श्रममा लगाउँदा कस्तो असर पर्छ
7: पढ्नबाट वञ्चित हुन्छन् पारिवारिक माया र स्नेहबाट टाढा रहन्छन्
6: क्षमता भन्दा बढी श्रम गर्दा शारीरिक तथा मानसिक वृद्धिमा प्रतिकूल असर पर्छ
7: बेचबिखन तथा ओसार पसार हिंसा र दुर्व्यवहारमा पर्ने जोखिम रहन्छ
6: त्यसैले बाल बालिकालाई श्रममा होइन विद्यालय पठाऊ बाल बालिकालाई श्रममा लगाए के हुन्छ कसैले पनि बाल बालिकालाई ललाई फकाई झुक्याई डर त्रास प्रलोभन दबाबमा पारी वा अन्य कुनै तरिकाले निजको इच्छा विरुद्ध श्रमिकका रूपमा काममा लगाउनु हुँदैन
7: यसको विपरीत श्रममा लगाएमा एक वर्षसम्म कैद वा 50,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
6: त्यसैले आफ्नो घर तथा व्यवसायमा बाल श्रमिकको प्रयोग नगरौं।
7: बाल श्रमिक प्रयोग भएर उत्पादन भएका वस्तु तथा सेवाको उपभोग बन्द गरौं।
2: पनौती नगरपालिका वडा नम्बर 4 को कार्यालय काभ्रे पलाञ्चोक।
0: के तपाईँ शुद्ध भुटेको तोरीको तेलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै सहर पनौतीमा आर्य आरोहण तोरी तथा मसला मिलबाट आधुनिक मेसिनद्वारा उत्पादित पनौती नगरपालिकामा पहिलो पटक शुद्ध भुटेको तोरीको तेल तथा मसला पाइनुका साथै तोरी तथा मसला पिसिन्छ। साथै अर्डर अनुसार विभिन्न होटल तथा पसलहरूमा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क आर्य आरोहण तोरी मिल, पनौती 6 नवबुद्ध मार्ग, ग्लोबल आईएमई बैंक पछाडि। प्रोप्राइटर अरुण कर्मचार्य। मोबाइल नम्बर 98400072727।
8: हैन हो रमेश, कता गएर आइस फेरि? आज सधैँ बिहान झोला बोकेर गा देख्छु, फेरि एक डेढ घन्टामा मिलेकै घर आइपुगेका देख्छु, दिउँसो फेरि कतै निस्किया पनि देख्दिन, के गर्दैछस् है त?
9: हेर्नुहोस् दाई, अब यो दसतिर मन्डू लाएर हुँदै हुँदो रहेछ। मैले त अब जापान जाने निर्णय गरेँ, त्यसको लागि जापानिज भाषा पो पढ्दैछु त।
8: ओहो, तैँले ठिकै गरिछस्। आजभोलि धेरै मानिसहरू विदेशकै तयारी गरेको देखिन्छ। बरु कहाँ गइस है तैँले? जताभावि गएर फसलास् नि, फेरि राम्रो ठाउँबाट तयारी गर्नुपर्छ नि विदेश जाने जस्तो कुरा।
9: त्यसको त चिन्तै छैन दाई, बनेपा फर्विनमा जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन हुँदो रहेछ। त्यति मात्रै होइन, यो त सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट मान्यता प्राप्त संस्था पनि हो, त्यसैले म त ढुक्क छु।
10: हजुर, जापान जानका लागि भरपर्दो विश्वासिलो एकमात्र शैक्षिक संस्था बनिपा फर्बिट एजुकेशनल करियर प्राइभेट लिमिटेड।
9: जापानको 15 भन्दा बढी सहरमा 100 भन्दा बढी कलेजसँग प्रत्यक्ष सम्बन्ध भएको, हरेक इन्टेकमा उच्च भिसा दर, नेपालभर विभिन्न 16 सहरहरूमा शाखा कार्यालय रहेको, जापानबाट आउनुभएका दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, एसएसडब्ल्यू जेएलपिटीको इन्टरभ्यू कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ, प्रत्येक हप्ता क्लास टेस्ट गराउने, ग्रुपमा आउनेलाई विशेष छुट,
10: 100% सीओई रेट भएका ए ग्रेडका कलेजहरूमा भर्ना गर्न सकिने, 10 वर्षसम्म ग्याप भएका विद्यार्थीहरूले अप्लाई गर्न सक्ने, अरू देशहरूमा भिजा रिजेक्ट भएका विद्यार्थीहरूले समेत एप्लाई गर्न सक्ने, प्लस टू ब्याचलर्स र मास्टर पास गरेका सम्पूर्ण विद्यार्थीहरूले एप्लाई गर्न मिल्ने, जुनसुकै फ्याकल्टीबाट पढेको भए पनि एप्लाई गर्न सकिने, ग्रुपमा आउने विद्यार्थीहरूलाई विशेष छुट। थप जानकारीका लागि बनेपा फरबिट एडुकेसनल करियर प्राइभेट लिमिटेड, बनेपा साथ चाँदनी चोक अपोजिट टू ग्लोबल आइएमई ब्याङ्क, सम्पर्क टेलिफोन नम्बर 9851276632 9851276632 9849132084, इमेल bonepaforbit@edu@gmail.com। सम्पूर्ण जानकारी लिएर प्रोसेस गर्नका लागि हामीलाई फेसबुक, मेसेन्जर, भाइबर, टिकटक वा फोन मार्फत समेत सम्पर्क गर्न सक्नुहुनेछ। अब बनेपाबाट जापानको उडान भर्न बनेपा फर्बिट एडुकेसनल करियर प्राइभेट लिमिटेड।
9: साथी, कक्षा 12 त उत्तीर्ण भइयो, तर अब ब्याचलर कहाँ पढ्ने होला? म त अलमलमा परे यार।
8: अलमलमा पर्नै पर्दैन नि साथी, काभ्रे जिल्लाको गौरव सामुदायिक क्याम्पसहरूबाट बागमती विश्वविद्यालयको आङ्गी क्याम्पसमा समायोजित चैतन्य बहुमुखी क्याम्पसमा समय सापेक्ष आधुनिक विषयहरू बिआइटी, बिबिए र बिएडमा भर्नाका लागि आवेदन खुलिसकेको छ नि।
9: ए हो र, अनि प्रवेश परीक्षा पनि दिनुपर्छ होला नि त?
8: प्रवेश परीक्षा त दिनुपर्छ, तर तिमी चिन्ता नगर, प्रवेश परीक्षा तयारीका लागि विशेष कक्षा समेत यस क्याम्पसले सुरु गरिसकेको छ।
9: यति धेरै सुविधा रहेछ, फिस त धेरै महँगो होला नि?
8: सरकारद्वारा सञ्चालित क्याम्पस भएकाले शुल्क सुलभ छ, साथै यस वर्षको भर्नामा 20% छुट र 10% विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
9: ओहो, बनेपाको मुटुमा रही गुणस्तरीय र प्रविधि मैत्री शिक्षा, समय सापेक्ष विषय, किफायती शुल्क अनि छात्रवृत्ति सहितको अवसर, त्यसो भए मैले पनि चैतन्य क्याम्पस नै रोज्ने भए।
8: हजुर, उच्च शिक्षाको लागि हाम्रो साझा गन्तव्य चैतन्य बहुमुखी क्याम्पस आजै आफ्नो उज्जवल भविष्य सुनिश्चित गरौँ। सही शिक्षा, सही निर्णय, सफल भविष्यको पहिलो पाइला चैतन्य बहुमुखी क्याम्पस। थप जानकारीका लागि चैतन्य बहुमुखी क्याम्पसमा अवश्य पाल्नुहोला, साथै chaitanya.edu.np र एक्जाम CMC फेसबुक पेजमा पनि हामीलाई भिजिट गर्नुहोला। यहाँको सम्पर्क नम्बर 011-661-722 मा सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुनेछ। चैतन्य बहुमुखी क्याम्पस बनेपा मयूरहल सँगै।
2: जापान नेपालीहरूको सपनाको देश, पढ्नुहोस् या रोजगारीका लागि। जापान जति सुन्दर छ त्यति नै धेरै अवसर छ। यदि तपाईँ पनि जापान जान चाहनुहुन्छ भने तपाईँले भाषा, सिप र अनुशासन कायम गर्नुपर्छ, जसका लागि तपाईँले सही गन्तव्य रोज्नुपर्छ। तपाईँ काभ्रे लगायत आसपास हुनुहुन्छ र जापान जाने सोच्दै हुनुहुन्छ भने बनेपामा रहेको हाचीको ल्याङ्ग्वेज एन्ड जापानिज कल्चर सेन्टरले तपाईँलाई तयार गर्नेछ जापान जानका लागि, जहाँ सिप, अनुशासन र भाषाको सम्पूर्ण प्याकेज एकै ठाउँमा पाउनुहुनेछ।
9: जापान जसले केही नबुझी गए केही पनि सिकेनन् उनीहरूले दुःख पाए, जसले केही बुझे केही सिके उनीहरूको राम्रो हुँदैछ। जो हाचीको बाटो गए उनीहरूको नराम्रो कहिल्यै भएन। त्यसैले यदि तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने तपाईँले भुल्नै नहुने नाम हो हाचीको बनेपा।
2: जापान जान चाहने विद्यार्थीहरूका लागि लक्षित गरी बनेपामा सञ्चालित हाचीको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टरमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, सिप विकास तालिम साथै कम्प्युटर तालिमको व्यवस्था रहेको छ। साथै नर्सिङ केयर गिभरको पनि तालिम रहेको छ। याद गर्नुहोस्, टाढाबाट आउने विद्यार्थीहरूका लागि र विशेष तयारी गर्न चाहने विद्यार्थीहरूका लागि हाचीको स्टुडेन्ट होस्टेलको समेत व्यवस्था रहेको छ।
9: एउटै छाना मुनि जापानी भाषा तथा संस्कृतिको प्रशिक्षण विभाग, जापानमा उच्च शिक्षाका लागि शैक्षिक परामर्श सेवा विभाग, कम्प्युटर प्रशिक्षण विभाग, 24 घन्टा जापानी वातावरण सहितको विद्यार्थी छात्रावास, SSW भिसाका लागि नर्सिङ केयर गिभर प्रशिक्षण, अन्य करियर काउन्सिलिङ तथा सिप विकास सम्बन्धी विभिन्न तालिमहरू। भाषामा दक्षता, सिप विकास र बनेपामै बसेर जापानिज संस्कृतिको रहन सहन बुझ्न हाचीको बनेपालाई सम्झन सक्नुहुनेछ।
2: थप जानकारीका लागि हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपा 4 बाटो चण्डेश्वरी जाने बाटोमा सम्पर्क फोन नम्बर 011-665-592, मोबाइल नम्बर 98-23-011-567।
11: होइन बुबा, अब त साह्रै लाज मर्नु भइसक्यो। घरमा भएको एउटा टिभी पाहुना आउँदा देखाउने भन्दा पनि छोप्नुपर्ने खालको छ। एउटा मोबाइल मम्मीले कहिल्यै छुन दिनुहुन्न। अब एउटा गतिलो टिभी र मोबाइल चाहिँ मलाई जसरी पनि चाहियो है।
12: ल्याउँछु ल्याउँछु न अब तिम्रो बाबाले टिभी, माको यत्रो वर्ष भइसक्यो त्यही पुरानो टिभी हेरेर बस्नु परेको छ।
8: अब तिमीहरूले चिन्तै नगर, तिमीहरूको गनगन मैले धेरै सुनिसके। यो पटक मैले किनेरै ल्याउनु भइसके। मैले हिजै गएर हजुरको टिभी मोबाइल पसलमा एउटा राम्रो खालको स्मार्ट टिभी हेरेर आएको छु। अब मोबाइल पनि किन्नु पर्ने भए हामी सबै जाउँ, एक पटक राम्रो मोबाइल उहाँहरूसँग सल्लाह लिएर किनौ, जो धेरै समय टिकोस्। के कसो बाबु?
11: हुन्छ बाबा, गइहालौँ।
2: सबैको चिर परिचित अनेपाको 4 बाटो चोकैमा रहेको, सबैतिरबाट पाइक पर्ने एक मात्र पुरानो अनि विश्वासिलो टिभी तथा मोबाइल पसल। हजुरको टिभी मोबाइल पसल विगत 20 वर्षको अनुभव सहित अनेपाको 4 बाटो प्रहरी बिट सँगै हामी कहाँ LED टिभी तथा ब्रान्डेड मोबाइलहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याज दरमा किस्ताबन्दीको समेत व्यवस्था रहेको मोबाइल टिभी खरिदका लागि आजै हामीलाई सम्झनुहोला। याद गर्नुहोस्, हामीसँग मोबाइल तथा टिभीको एक्सचेन्ज अफर पनि रहेको छ। सम्पर्क मोबाइल नम्बर 98-41-40-58-94, 98-41-24-74-34। मोबाइल तथा टिभी किन्नका लागि अब अन्त धाउनै पर्दैन, एक पटक हजुरको टिभी तथा मोबाइल पसलमा अवश्य भिजिट गर्नुहोला। तपाईँले खोजे जस्तै सम्पूर्ण मोबाइल तथा टिभी उपलब्ध रहेको छ।
13: प्राइम FM मा अबको प्रस्तुति प्राइम न्यूज।

यथार्थको पर्याय यो हो प्राइम न्यूज प्राइम एफएम 104.5 मेगाहर्ज तथा www.primefm.com.np मार्फत हामीलाई सुनिरहनु भएका श्रोताहरूमा राति 9:15 बजेको प्राइम नाइन न्यूजबाट म विकास तिमल सिन्हाको नमस्कार। प्राइम नाइन न्यूजमा हामी दिनभर घटेका मुख्य 9 घटनालाई क्रमबद्ध रूपमा प्रस्तुत गर्दछौ। नाइन न्यूज सुरु गरौं आज नम्बर 9 परेको न्यूजबाट। युएको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसिसीका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकवी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पिसिबीका अध्यक्ष समेत हुन्। दक्षिण एसियाली छिमेकी देशहरू बीच चलिरहेको राजनैतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो। दुवै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनलमा भारतले श्रीलङ्कालाई 72 रनले हराउँदै उपाधि जित्यो। तर दुवै टोलीका खेलाडीहरू आआफ्ना ड्रेसिङ रूम बाहिर पर्खिरहँदा खेलपछिको समारोह 45 मिनटभन्दा धेरै समयसम्म ढिलो हुन पुगेको थियो। त्यसपछि अम्पायरहरूलाई चिनो तथा उपविजेता टोली श्रीलङ्काका खेलाडीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो। यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारका साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिनका लागि बोलाइएन। पाकिस्तानले यस घटनालाई खेलको भावनासँग जोड्दै खेल भावनाको अभावमा हार वा जितको कुनै अर्थ नहुने बताएको छ। यस्तै भारतीय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक अमोल मजुमदारले ट्रफी नलिने निर्णय भारतीय क्रिकेट नियन्त्रण बोर्ड बिसिसिआईले लिएको बताए। सन् 2025 पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरुष टोलीले मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गरेका छन्। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रुसमा डिजेलको आपूर्तिमा केही कठिनाइ उत्पन्न भएको बताएका छन्। उनले यसको अभाव प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गरेका समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रुसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रुसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा असर परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रुसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। यो विश्व बजारमा डिजेलको महत्त्वपूर्ण आपूर्तिकर्ता मध्ये एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अर्कोतर्फ मध्य पूर्वको तनाव र इरानसँग सम्बन्धित युद्धका कारण पनि अन्तर्राष्ट्रिय तेल आपूर्तिमा असर परिरहेको छ। यो अवस्थाका बीच अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रुसका इन्धन सम्बन्धी संरचनामाथिको आक्रमण रोक्न आग्रह गरेका हुन्। युक्रेनले भने रुसको ऊर्जा क्षेत्रलाई लक्षित गर्नु आफ्नो युद्ध रणनीतिको महत्त्वपूर्ण हिस्सा भएको बताउँदै आएको छ। भोटे कोशीको बाढीका कारण कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वी राजमार्गको कृष्णवीर खण्ड आउँदो असोज 1 गतेदेखि दुई तर्फिनी सञ्चालनमा ल्याइने भएको छ। बाढी र पैह्रोले सडकको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्नोलोजिकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरी भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सडक बनाइएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार गराइए पनि सडकमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज 1 गतेदेखि मात्र नियमित दुईतर्फी यातायात खुलाइने सडक विभागले जनाएको छ। सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेले असोज 1 गतेदेखि सडक खुलाउने तयारी भए पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानी अप्नाउन आग्रह गरेका छन्। सडक विभागले बाढी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसम्मै परेकाले विपदको समयमा अति आवश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सडकको अवस्था बुझेर मात्र निस्कन अपिल गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुननिर्माणको काम अघि बढाइने विभागले जनाएको छ। यसैबीच नुवाकोट किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ पक्राउ परेका छन्। प्रहरीले उनलाई बैंकिङ कसुर मुद्दामा सोमबार सिंहदरबारबाट पक्राउ गरेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए। उनी प्रधानमन्त्रीले बोलाएको बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको बैठकमा सहभागी थिए। बैठकबाट बाहिरी लगत्तै पक्राउ गरेर उनलाई दरबार मार्गको हिरासतमा राखिएको छ। तामाङ विरुद्ध अरुण अरियालले दरबार मार्ग वृत्तमा जाहेरी दिएका थिए। तामाङ विरुद्ध यसअघि नै अदालतमा मुद्दा दायर भइसकेको छ, तर उनी फरार रहेको पाइएकाले पक्राउ गरेर मंगलबार अदालतमा पेश गरिने पनि
एसपी थापाले जानकारी दिएका छन्। ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतमा असोज 5 गते दुवै पक्षबीच छलफल हुने भएको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले सोमबार प्रारम्भिक सुनवाईपछि असोज 5 गते दुवै पक्षलाई छलफलमा बोलाएको हो। नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतामा सर्वोच्चले सबै विपक्षीका नाममा कारण देखो आदेश जारी गरेको छ। अदालतले रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका, कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपालले आदेश जारी गरी संस्थाको दर्ता, सञ्चालन, पोसाक, दर्जा तथा गतिविधिबारे कानुनी आधारसहित जवाफ पेश गर्न भनेको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालका सदस्यहरू सैनिकको शैलीको पोसाक, दर्जानी चिन्ह र संरचना सहित देखिएपछि यो संस्थाबारे प्रश्न उठेको थियो। यो संस्था विवादमा आएसँगै ग्रीन आर्मीलाई नाम परिवर्तन गर्न कम्पनी रजिस्ट्रारको कार्यालयले पत्राचार गरिसकेको छ। 35 दिनभित्र नाम परिवर्तन गर्न एक साता अघि पत्र पठाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सचेतक क्रान्ति शिखा धितालले जेएनजी शहीद स्मृति दिवसका विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जेएनजी शहीद परिवार कल्याणकारी समाजले सिंहदरबार गेट बाहिर प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले शहीद परिवारले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई लिएर धितालले गरेको टिप्पणीले शहीद घाइते तथा परिवारको भावनामा चोट पुगेको भन्दै तत्काल सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। उनीहरूले सत्तारूढ रासोपा संसदीय दलको सचिवालयमा समेत ध्यानाकर्षण गराएका छन्। समाजका अध्यक्ष तथा जेएनजी शहीद धीरजका बुबा नारायण श्रेष्ठले शहीद परिवारले आयोजना गरेको स्मृति दिवसलाई कन्सर्टको संज्ञा दिएर आपत्तिजनक शब्द प्रयोग गरेको बताए। उनले शहीद परिवार तथा घाइतेहरूले भोगेको पीडालाई राजनैतिक दल तथा जनप्रतिनिधिले संवेदनशील रूपमा बुझ्नुपर्ने बताए। धितालले सार्वजनिक रूपमा आत्मालोचना र स्पष्टीकरण सहित माफी माग्नुपर्ने तथा रासोपाले पनि उक्त अभिव्यक्तिबारे आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनको माग छ। श्रेष्ठले रासोपाले आवश्यक अनुसन्धानात्मक कारवाही र अनुशासनात्मक कारवाही अघि बढाउनु पर्ने र भविष्यमा शहीद घाइते तथा शहीद परिवारको भावनामा चोट पुग्ने अभिव्यक्ति नदिन सबै राजनैतिक दल र जनप्रतिनिधिलाई सचेत गराउनु पर्ने माग गरे। उनले माग सम्बोधन नभए रासोपा संसदीय दलको कार्यालय तथा पार्टी कार्यालय घेराउ लगायत शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए। समाजका उपाध्यक्ष वसन्त किशोर श्रेष्ठले पनि धितालको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरे। उनले भाद्र 23 गते आयोजना गरिएको जेएनजी शहीद स्मृति दिवस कार्यक्रममा शहीद परिवारले दीप प्रज्वलन गर्नुका साथै श्रद्धाञ्जली र न्यायको मागसहित कार्यक्रम गरेको बताए। सरकारले संघीय संसद अधिवेशन अन्त्यको तयारी थालेको छ। असोज 15 गतेसम्मको प्रतिनिधि सभाको सम्भावित कार्यसूची सहितको संसदीय क्यालेण्डर प्रकाशित भएको छ। त्यसपछि एक वा दुईवटा बैठक राखेर संघीय संसदको अधिवेशन अन्त्यको तयारी भएको हो। यसबीचमा प्रतिनिधि सभामा रहेका विधेयकहरू दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाउने गरी सम्भावित कार्यसूची तय भएको छ। यसबीचमा केही विधेयक आयो भने पनि त्यसलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएर अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ। त्यसपछि एकै पटक पुसमा अर्को अधिवेशन बोलाउने र अर्को अधिवेशन सुरु भए लगत्तै धमाधम विधेयकहरू पास गरेर अघि बढाउने गरी सोचिएको नेताहरू बताउँछन्। संघीय संसदको चालु अधिवेशन 28 बैशाख 2083 सुरु भएको हो। चालु अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित कानूनहरू बनेका छन्। यसबाहेक सरकारले संसद अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत अध्यादेशहरूले संशोधन गरेका विषय समेटेर अध्यादेश प्रतिस्थापन विधेयक संसदमा आएर पास भएर ऐनमा रूपान्तरित भएका छन्। मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन र समसामयिक विषयमा सरकारको तर्फबाट मन्त्रीहरूले सम्बोधन गर्ने लगायतका कार्य भए। तर प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने सञ्चालन हुन सकेको छैन। असोज 15 गतेसम्मको सम्भावित कार्यसूची सहितको संसदीय क्यालेण्डर भने प्रकाशित भइसकेको छ। जसअनुसार भदौ 30 गते परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्। नेपाली काङ्ग्रेसका सभापति गगन थापाको नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुन इतर पक्षले अपील गरेको छ। सोमबार पूर्व सभापति शेरबहादुर देउवा पक्षका महाधिवेशन आयोजक समितिका
संयोजक डाक्टर शशांक कोइरालाले पत्रकार सम्मेलन गरी थापा नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुन अपिल गरेका हुन्। डाक्टर कोइरालाले 14 महाधिवेशनबाट निर्वाचित वैधानिक समितिले गर्ने महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्। उनले थापा नेतृत्वको समितिले गर्ने प्रचार प्रसारमा भ्रममा नपर्न पनि आग्रह गरे। थापा नेतृत्वको विशेष महाधिवेशनबाट आएको समितिले असोज 3 गतेदेखि वडा अधिवेशन शुरू गर्दैछ। डाक्टर कोइराला नेतृत्वको समितिले असोज 15 गतेदेखि वडा अधिवेशन गर्ने तय गरेको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा प्रतिवेदनबारे सहमति जुट्न सकेन भने दुवै प्रतिवेदनलाई मिलाएर एउटै बनाउन 3 नेतालाई जिम्मा दिएको छ। काभ्रेको बल्थलीमा 2 दिन बसेको बैठकमा सहमतिका लागि प्रयास गरिएको थियो तर दुवै प्रतिवेदनमा सहमति जुट्न नसकेको एमाले उपमहासचिव लेखराज भट्टले बताए। एमाले पुनर्गठनका लागि कार्यदलका सदस्य सचिव शंकर पोखरेलले प्रतिवेदन लेखेका थिए जसमा उनले अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गरिएको थियो। त्यसमा अध्यक्ष ओलीको चित्त नबुझेपछि कार्यदलका संयोजक रामबहादुर थापा बादललाई अर्को प्रतिवेदन लेख्न लगाएका थिए। त्यसपछि बादल र पोखरेलको प्रतिवेदन बैठकमा प्रस्तुत भएको थियो। बैठकले दुवै प्रतिवेदन मिलाएर एउटै बनाउने निर्णय गरेको थियो। त्यसका लागि बल्थलीमा आवासीय बैठक बसेको हो तर बल्थली बैठकमा पनि सहमति जुट्न सकेन। बल्थली बैठकले दुवै प्रतिवेदनलाई एउटै बनाएर ल्याउन कार्यदलका संयोजक बादल, सदस्य विष्णुप्रसाद पौडेल र सदस्य सचिव पोखरेललाई जिम्मा दिएको उपमहासचिव भट्टले जानकारी दिए। तिनी नेतालाई 2 दिनको समय दिएको छ। त्यसपछि बस्ने कार्यदलको बैठकले प्रतिवेदन पारित गरेर एमाले केन्द्रीय सचिवालयले बुझाउने भट्टले बताए। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा, भोटेकोसी, बाढी पछिको पुनर्स्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उनले सरकारले आफूहरूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताएका हुन्। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताए। प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनर्स्थापनाका लागि काम गर्ने निरन्तर खटिरहेको बताए। उनले सडक सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थाबाट स्वत स्फूर्त फर्कन सहज हुने विश्वास समेत व्यक्त गरे। छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरूले सुरुवातबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको बताए। उनले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवाबाडीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताए। त्यसका लागि सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउने गरी तयारी सुरु गरेको जानकारी गराए। यसका लागि प्रधानमन्त्री शाहले आफै जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्। राति 9:15 प्राइम 9 न्युज सकियो। प्राइम 9 न्युज सँगै आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिन सकिएका छन्। हाम्रो अर्को बुलेटिन भोलि बिहान 9 बजे हुनेछ। आजका लागि विभिन्न स्थानमा रहेका प्राइम रिपोर्टरसँगै न्युज डेस्कबाट विनोद नेउपाने, मोतीराम तिमलसिना, गोमा थापा तथा प्रविधिमा सहयोग गर्ने जोनिस कार्की सहित म विकास तिमलसिना बिदाउन चाहन्छु। प्राइम एफएम सुन्दै गर्नुहोला। अवस्त नमस्कार, शुभरात्री।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बाल बालिकाहरूको सम्पूर्ण शारीरिक मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु खुवाउँदैछ।
1: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
0: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्ण बिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा नगरपालिका 5, काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 98-40-49-77-05, 98-512-071-34। 1 वर्षदेखि 5 वर्षका बाल बालिकाहरूका लागि स्वर्ण बिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बाल बालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भनेपा 5, काभ्रे पलाञ्चोक।

0: भायनेटको बाई वान गिफ्ट वान फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट भायनेट अब सबै कनेक्टेड
1: बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साधारण सभा कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असोज 9 गते शुक्रबार। स्थान इकाइ बनेपा पार्टी भेन्यू नेपाल टेलिकम पछाडि। उप इकाई नित्य चन्देश्वर महादेव मन्दिर प्राङ्गण काभ्रे भन्ज्याङ ज्येष्ठ नागरिक सटल साँगा। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
2: इकाई बानेश्वर कार्यालय परिसर मीन भवन काठमाडौँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पाँच खाल इकाई जय श्री कृष्ण पार्टी प्यालेस अर्पण पार्टी प्यालेस पाँच खाल। उप इकाई कुन्ताबेसी सेवा केन्द्र पलाञ्चोक सेवा केन्द्र बोमलु सेवा केन्द्र दोलालघाट र आजाद मावि बालुवा। मिति 2083 असोज 10 गते शनिबार बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: मिति 2083 असोज 10 गते शनिबार। इकाई ढुङ्खर्क। स्थान श्री पार्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 2 ढुङ्खर्क। उप इकाई आत्मविकास माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 5 च्याल्टी। सरस्वती माध्यमिक विद्यालय बेथान्चो गाउँपालिका 6 भोगदेउ र चन्देवी प्राथमिक विद्यालय बेथान्चो गाउँपालिका 1 थलागाउँ। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। इकाई भकुण्डे। स्थान कुटुम्ब रिसोर्ट नमोबुद्ध नगरपालिका 7 भकुण्डे बेसी। उप इकाई खरे पागो सेवा केन्द्र र भूमेश्वर आधारभूत विद्यालय तिमाल गाउँपालिका 7 कुरुवास।
2: खोपासी इकाई श्री बाल आदर्श मावि खोपासी। उप इकाई बाल उज्जवल मावि नवबुद्ध 10 पुराना गाउँ लड्केश्वर आधारभूत विद्यालय पोल भन्ज्याङ बल्थली। कार्यक्रम हुने मिति 2083 असोज 11 गते आइतबार। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म।
1: इकाई पनौती। स्थान पनौती बेनकोइट पनौती। उप इकाई कुसादेवी माध्यमिक विद्यालय कुसादेवी। समय बिहान 7:30 बजेदेखि अपराह्न 3 बजेसम्म। पुनश्च उक्त साधारण सभाबाट निर्वाचन गर्नुपर्ने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन कार्यक्रम 2083 भदौ 25 गतेदेखि प्रारम्भ हुने बेहोरा सबैमा सूचित गरिन्छ। सचिव दोरेन्द्र राज सापकोटा बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती 10 खोपासी काभ्रे पलाञ्चो।
3: नमोबुद्ध नगरपालिकाको नगरवासीहरूमा अनुरोध स्वास्थ्य नै जीवन हो तसर्थ फोहोर मैला व्यवस्थित गरौं। फोहोर मैलाबाट सर्ने रोगहरूबाट टाढै रहौं। जथाभावी फोहोर नफालौं। आफ्नो व्यवसायको अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरौं। दर्ता गरिसकेका व्यवसायको समयमा नै नवीकरण गरौं। समयमा नै कर तिरौं र सम्मानित नागरिक भई बाँचौं। प्लास्टिक जन्य वस्तुको प्रयोग सकेसम्म नगरौं। प्रयोग गर्नै परेमा पुनः प्रयोग गर्ने बानी बसालौं। सडक र सडक पेटीमा निर्माण सामग्री तथा व्यवसाय जन्य सामग्री नराखौं। नमोबुद्ध नगरपालिका भकुण्डेबेसी काभ्रेद्वारा जनहितमा जारी सन्देश।

0: प्राइम एफएम 104.5 मेगाहर्ज।
1: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
2: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
3: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
4: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
3: मैले चाहिँ त्यो भन्दा पनि फरक, आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
5: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौं, बिसारीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
3: जाइका तथा लभग्रिन जापानको सहयोगमा लभग्रिन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।

आदरणीय श्रोता, आजका लागि हाम्रो सम्पूर्ण प्रसारण यही समाप्त हुन्छ। बिहानदेखि सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। भोलि झिसमिसे उज्यालो सँगै बिहान पुनः यहाँहरूसँग भेट्न आउने वाचा गर्दै पुनः यहाँहरूको मिठो निधरीको कामना गर्दछौ। शुभरात्री।

0: आदरणीय श्रोता शुभ प्रभात, यहाँको शुभ दिनको कामना गर्दै आज पनि यहाँहरूको सामु उपस्थित भइसकेका छौँ। सूचना समाचार र मनोरञ्जनको साथ रातको 11 बजेसम्म यहाँहरूसँग रहनेछौ। आजको दिन यहाँहरूको पूर्ण साथ पाउने आशाका साथ पुनः यहाँहरूको शुभ दिनको कामना गर्दछौ। शुभ प्रभात।
1: It's the prime time.
0: यति बेला बिहानको 5 बजेको छ।

0: नमस्कार, आजको यस प्रकृति आइपिएम कृषक समूहको बैठकमा म निर्माया अध्यक्ष तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको बैठकमा हामी आइपिएम कृषक पाठशालामा सहभागी भइसकेपछि भएको फाइदाका विषयमा छलफल गर्नेछौँ। यसमा सबै सहभागीहरूले आफ्नो विचार राख्नुहोला।
1: मैले चाहिँ माटोको अवस्था जाँच गरेर सिफारिस मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेको छु। प्राङ्गारिक मल पनि प्रशस्त मात्रामा बारीमा प्रयोग गरेको छु।
2: मैले चाहिँ शत्रु किरा र मित्र किरा चिने र किरा नियन्त्रणका लागि घर वरिपरि पाइने तितो, टर्रो, पिरो लगायतका वनस्पतिहरू र पशुमूत्रको प्रयोग गरी तयार भएको वनस्पतिक विषादी प्रयोग गरेको छु। साथमा विभिन्न पासोको प्रयोगहरूको बारेमा कृषि प्राविधिकसँग सिकेर मैले रासायनिक विषादीको प्रयोग घटाएको छु नि।
3: आइपिएम विधिले खेती गर्दा मेरो उत्पादन वृद्धि भएको छ, त्यति मात्र होइन मेरो उत्पादन लागत पनि घटेको छ।
2: मैले चाहिँ त्यो भन्दा पनि फरक आइपिएम विधिले खेती गर्दा आफू स्वस्थ रहेको पाएको छु भने स्वस्थ उत्पादन पनि गरेको छु, साथै ग्राहकहरूको स्वास्थ्य प्रति पनि म सचेत रहेको छु।
4: हामीले त सुरक्षित उत्पादन गर्यौं, अरू कृषक दाजुभाइहरूलाई पनि आइपिएम पद्धतिले खेती गरौं, विषादीको असरबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
2: जाइका तथा लभ ग्रीन जापानको सहयोगमा लभ ग्रीन नेपालद्वारा सञ्चालित ताजा आइपिएम तरकारी उत्पादन तथा बजार प्रवर्धन परियोजना।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रे पलाञ्चोकको बाल बालिकाहरूका लागि निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी सूचना। बालबालिकाहरूको सम्पूर्ण शारीरिक, मानसिक विकास र रोगसँग लड्ने क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले यही मिति 2083 भाद्र 23 गते मङ्गलबार बिहान 7 बजेबाट 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु खुवाउँदैछ।
0: यसका फाइदाहरू: शारीरिक तथा मानसिक विकास गराउने, पाचन शक्ति बलियो बनाउने, रोगसँग लड्ने क्षमता बढाउने, स्मरण शक्ति बढाउने तथा समग्र स्वास्थ्यमा लाभ हुने।
5: स्वर्ण बिन्दु खुवाउन नहुने अवस्थाहरू: उच्च ज्वरो, कुनै अपची, झाडा पखाला, आउ, तीव्र संक्रमण, रुगाखोकी लागेको बेलामा, गम्भीर रोग वा मह, घृत, घिउ, भस्म औषधिको एलर्जी भएको अवस्थामा। स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम हरेक महिना पुष्य नक्षत्रको दिन 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूका लागि निशुल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो नाम सुनिश्चित गर्नका लागि कार्यालयको आधिकारिक फेसबुक पेज आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेमा गएर अनलाइन फर्म भर्न तथा थप जानकारी लिनुहुन अनुरोध गरिन्छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा नगरपालिका 5, काभ्रे पलाञ्चोक। समय: बिहान 7 बजेदेखि। सम्पर्क फोन नम्बर 011-6621-34, 9840-49-77-05, 9855-12-071-34। 1 वर्षदेखि 5 वर्षका बालबालिकाहरूका लागि स्वर्णबिन्दु थोपा खुवाऊ। मौकाको फाइदा लिएर आफ्नो बालबालिकाहरूलाई स्वस्थ तथा निरोगी बनाऊ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भनेपा 5, काभ्रे पलाञ्चो।
6: तनाव पनि कति लिनु, बिहानदेखि बेलुकासम्म घर हेर्नु कि घरभरिका बिरामी हेर्नु कि? बिरामीले पो साह्रै अत्यास लगाइसक्यो हो मलाई। हामी झाँक्री लगाउँदा पनि हुँदैन, औषधि उपचार गर्यो त्यसले नि छुँदैन, जडीबुटीका विभिन्न प्रकार बनाएर खुवाइसके, अब त थाके हो म। छोरो दाँत दुख्यो भन्छ, बालाई सधैँको सुगर र प्रेसर, उता आमाको स्त्री रोगको समस्या, कति थरीको उपचार गर्नु, अब त आफै बिरामी परेला जस्तो भइसक्यो।
7: घरभरि बिरामी छन् भन्नुहुन्छ, फेरि घरमै मात्रै अल्झिरहनु भएको छ। हेर्नुहोस् त, अब रोग पालेर बस्ने होइन, समाधान गर्नुपर्छ। त्यसको लागि धेरैको विश्वास जितेको, सस्तो अनि भरपर्दो सेवा प्रदान गरिरहेको कृष्ण प्रसाद अस्पताल छ नि, त्यहाँ जानुहोस् न, सबै रोगको उपचार एकै ठाउँमा हुन्छ।
8: हजुर, सबै खाले उपचारका लागि सबैको विश्वास जितेको विशेषज्ञ डाक्टरबाट उपचार हुने सस्तो र भरपर्दो उपचारका लागि कृष्ण प्रसाद अस्पताल, बनेपा 4 बाटोलाई सम्झनुहोला।
0: हाम्रा सेवाहरू:
5: 24 घण्टा चिकित्सकीय डाक्टरहरूद्वारा उपचार तथा परामर्श सेवा,
7: डाक्टर भूषण श्रेष्ठ बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म,
0: स्त्री रोग विशेषज्ञ दिउँसो 12 बजेदेखि 1 बजेसम्म,
9: हाड जोड्ने विशेषज्ञ दिउँसो 12 बजेदेखि 4 बजेसम्म, बाल रोग विशेषज्ञ हरेक दिन बेलुकी 5 बजे र शनिबार बिहान 10 देखि 5 बजेसम्म,
0: नाक कान घाँटी सम्बन्धी सेवा दिउँसो 1 बजेदेखि 4 बजेसम्म,
7: मानसिक रोग विशेषज्ञ महिनाको 2 शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म,
9: भिडियो एक्सरे बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म।
0: याद गर्नुहोस्, यहाँ हरेक महिनाको 1 गते निशुल्क सुगर जाँच गरिन्छ,
9: हरेक दिन सर्जन सेवा र स्त्री रोग विशेषज्ञ सेवा पनि उपलब्ध रहेको छ।
0: सम्पर्क नम्बर 011-6643-32, 98-035-5748-92,
9: कृष्ण प्रसाद अस्पताल, बनेपा 4 दो बाटो, पनौती रोड।
1: जिन्दगीमा आइपर्ने समस्या समाधानका लागि हरेक सङ्घर्ष बरु गर्न सकिन्छ, तर घरमा कोही बिरामी पर्दा कहाँको औषधि खाने, कुन औषधि खाने, कोसँग परामर्श लिने, भरपर्दो अनि विश्वासिलो ठाउँ कुन हो भनेर चिन्न भने साह्रै गाह्रो पर्ने रहेछ।
10: होइन हे काका, के को गनगन हो तपाईँको, यो अलिक खुलस त भन्नुहोस् त।
1: के हुनु बाबु, आजभोलि परिवारमा कोही न कोही बिरामी परिरहन्छन्। परिवारमा मात्र होइन, छर छिमेकमा पनि कोही बिरामी पर्दाखेरि कहाँ उपचार गर्ने होला, कहाँको औषधि खाने भनेर सोधिरहन्छन्। तर आफ्नो मनले ढुक्कसँग भने यो बारेमा भन्नै सकिरहेको छैन भने यही कुराले आज भोलि साह्रै चिन्तित छु।
10: हे तेरिका काका, तपाईँको यो चिन्ता लिने बानीले तपाईँलाई नै बिरामी पार्ला भन्ने भइसक्यो। तपाईँले चिन्ता लिनै पर्दैन, अब नेक्स्ट जेनेरेसन फार्मेसी बनेपा 3 बाटोमा खुलिसक्यो। तपाईँको भरपर्दो र विश्वासिलो स्थान नै त्यही हुनेछ। त्यहाँ त सम्पूर्ण किसिमका औषधिहरूका साथै परामर्श सेवा पनि छ। अझै छोरीले पनि फार्मेसी पढेकी होइन भने त्यहाँ त फार्मेसी खोल्नका लागि परामर्श पनि दिइन्छ, औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। तपाईँको समस्याको समाधान एकै ठाउँमा भइहाल्छ नि।
11: नेक्स्ट जेनेरेसन फार्मेसी पीबीटी एलटीडी, बनेपा 3 बाटो, सिरागाल जाने मार्गमा। यहाँ औषधिको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ। थप जानकारीका लागि मोबाइल नम्बर 98-40-68-94, 98-49-27-68-98।
12: नमस्कार मामा, कता हुनुहुन्छ?
13: नमस्कार भान्जा, म त कृषि हाट बजारतिर तरकारी बेच्दै पो छु त।
12: कहाँको हाट बजार हो मामा?
13: अहिले पाँचखाल नगरपालिकाको तल्लो तामाघाटको बागवनी कार्यालयको गेटसँगै बोहरे दोबान जाने बाटोमा हरेक शुक्रबार दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म र हरेक शनिबार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नियमित कृषि हाट बजार चल्छ नि भान्जा।
12: ए हो र मामा, अनि के पाइन्छ त मामा हाटमा?
13: आइपिएम पद्धतिबाट उत्पादित सुरक्षित तरकारीहरू, स्थानीय घेडागुडीहरू पाइनुका साथै स्थानीय परिकारको पनि खाना खान पाइन्छ नि भान्जा। अरण्यको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओहोरदोहोर गर्ने र मुख्य रूपमा पलानचोक, दोलरघाट, सुकुटे घुमेर फर्कनु हुनेहरूलाई पाँचखालको उत्पादन किन्न सजिलो भएको छ। हामी कृषकहरूलाई पनि आफ्नो उत्पादन बेच्न सहज भएको छ भान्जा।
12: हुन्छ मामा, हामी साथीहरू पनि काठमाडौँबाट यो शनिबार सुकुटे जाँदैछौँ। फर्कँदा पाँचखालको कोसेली लिन हाट बजार पस्छौँ। त्यतै भेटौँला है त मामा।
13: कृषक भएर पो हामी छौँ, त्यसैले उचित मूल्य तिरी कृषकलाई प्रोत्साहन गरौँ। पाँचखाल नगरपालिकाको आयोजना तथा कृषि बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह आयोजनामा वडा नम्बर 4 को कार्यालयको समन्वय र लभ ग्रीन नेपालको सहकार्यमा सञ्चालित।

0: राम, मेरो मोबाइलमा 1155 नम्बरबाट सन्देश आएको छ। अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ।
0: सतर्कता अपनाउनुहोस्। यो के हो बाबु?
1: 1155 भनेपछि आमा, यो नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान सन्देश हो। यो त आधिकारिक पूर्व सूचना हो र तुरन्त सावधानी अपनाउनु पर्छ आमा, विशेष गरेर मनसुनको बेला नदी किनार वा डुबान क्षेत्रका बासिन्दाहरूलाई जोखिमको जानकारी दिन पठाउने गरिन्छ। हामी समयमै सतर्क भयौँ भने ठुलो विपत्तिबाट जोगिन सकिन्छ।
0: ए, अब हामीले के गर्ने त?
1: आवश्यक सामान तयारी गरौँ आमा। सुक्खा खाना, पिउने पानी, टर्च, औषधि, आवश्यक कागजात र न्यानो कपडा झोलामा राखौँ अनि खोला किनारतिर नजाउँ है।
0: लौ न, पानी त झन्झन बढ्दैछ, खोला पनि बढ्दैछ, रात पनि परिसक्यो, अब के गर्ने
1: आमा?